0: नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल असार महिनाको 10 गते बुधबार, ईस्वी सम्वत जून 24 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्ध ज्येष्ठ शुक्ल पक्षको दशमी तिथि साँझमा 8:27 त्यसपछि एकादशी तिथि लाग्नेछ। नक्षत्रमा चित्रा दिनमा 4:53 त्यसपछि स्वाति नक्षत्र लाग्नेछ। विष्णुवाद योगमा परिद 21:35 त्यसपछि शिव योग लाग्नेछ। करणमा तैतिला अहोरात्र रहनेछ। आनन्दादि योगमा आज कालयोग रहनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा तुला राशिमा रहनेछन्। आजको दिन मान 34:36 अर्थात 13:53 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5:11 तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 7:01 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय बिहानमा 2:17 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 12:50 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशिका व्यक्तिहरूका लागि आज तपाईँको सोचमा नयाँपन आउने देखिन्छ। चन्द्रमाको प्रभावले सृजनात्मक क्षमता बढ्ने भएकाले नयाँ योजना बनाउन प्रेरणा मिल्नेछ। पढ़ाई, अनुसन्धान अथवा ज्ञान बढ़ाउने काममा प्रगति हुने देखिएको छ। प्रतिस्पर्धात्मक क्षेत्रमा राम्रो नतिजा आउने सम्भावना पनि रहेको छ। साथीभाइ र परिवारको साथले तपाईँको मन उत्साहित हुनेछ। सन्तान अथवा कनिष्ठ व्यक्तित्वबाट सहयोग प्राप्त हुन सक्ने देखिएको छ। प्रेम सम्बन्धमा खुलेर कुरा गर्दा यसअघिका असन्तुष्टि हटेर जानेछ। अधुरा काम पूरा गर्ने अवसर पनि तपाईँलाई मिल्नेछ। आर्थिक पक्ष सन्तुलित रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशिहरू व्यक्तिहरूका लागि आज आर्थिक दृष्टिकोणले लाभदायक दिन रहनेछ। व्यापार अथवा लगानी सम्बन्धी काममा सकारात्मक संकेत देखिएको छ। वरिष्ठ व्यक्तित्वहरूले तपाईँको कामको प्रशंसा गर्नेछन्। घर परिवारबाट सुखद समाचार पाइने सम्भावना पनि रहेको छ। घर जग्गा अथवा सम्पत्ति सम्बन्धी निर्णय लिन अनुकूल समय आज रहेको छ। व्यवसाय विस्तारका लागि केही खर्च बढ्न सक्ने भएकाले तपाईँ सचेत हुनुहोला। परिवारलाई समय दिन नसक्दा सामान्य गुनासो आउन सक्छ। नयाँ व्यक्तित्वसँग व्यवहार गर्दा सतर्क रहँदा राम्रो हुनेछ। धैर्यपूर्वक निर्णय गरेमा भविष्यका लागि राम्रो लाभ मिल्न सक्ने ग्रहगोचर रहेको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशिले व्यक्तिहरूका लागि आज पुराना साथीभाइसँग भेटघाट हुने सम्भावना पनि रहेको छ। चन्द्रमाको प्रभावले सहकार्य र सामूहिक काममा राम्रो सफलता मिल्ने देखिन्छ। अध्ययन, करियर र भविष्यको योजनाबारे गम्भीर छलफल गर्दा राम्रो हुनेछ। सामाजिक काममा सहभागी हुँदा प्रतिष्ठा बढ्ने देखिन्छ। नयाँ सिप र प्रविधि सिक्ने अवसर पनि आज प्राप्त हुनेछ। कलात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। वरिष्ठ व्यक्तिबाट प्रोत्साहन मिल्ने दिन पनि रहेको छ। व्यक्तिगत र व्यावसायिक जीवनमा सन्तुलन कायम राख्न आवश्यक रहेको छ। यात्राको योजना बढ्न सक्ने ग्रहगोचर रहेको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने अवस्था रहेको छ। थकान अथवा कमजोरी महसुस हुन सक्ने देखिएको छ। कामको चाप बढे पनि आरामका लागि समय निकाल्न आवश्यक छ। व्यवसायमा सामान्य लाभ मिल्ने संकेत पनि रहेको छ। नयाँ जानकारी अथवा अनुभव प्राप्त गर्ने अवसर पनि आउनेछ। हतारमा निर्णय गर्दा समस्या निम्तिन सक्ने भएकाले सचेत भएर अघि बढ्न आवश्यक छ। विश्वासपात्र व्यक्तिसँग सल्लाह लिँदा तपाईँको मन हलुका हुनेछ। परिवारसँग समय बिताउँदा खुसी मिल्नेछ। आर्थिक पक्ष मध्यम रहनेछ र संयमित व्यवहारले आजको दिन सहज बनाउनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज तपाईँको व्यक्तित्व आकर्षक देखिनेछ। आफन्त र साथीभाइको भेटले मन आनन्दित बन्ने देखिएको छ। जीवन साथी अथवा प्रिय व्यक्तित्वसँग रमाइलो समय बित्नेछ। काममा देखाएको मेहनतले राम्रो परिणाम प्राप्त हुनेछ। आत्मविश्वास बढ्ने भएकाले कठिन काम पनि सजिलै सम्पन्न गर्न सक्नुहुनेछ। समाजमा तपाईँको चर्चा र प्रशंसा बढ्ने संकेत पनि रहेको छ। विरोध गर्नेहरू पनि तपाईँको क्षमता स्वीकार गर्न बाध्य हुनेछन्। स्वास्थ्यमा स्फूर्ति बढ्नेछ, नयाँ अवसर हात लाग्ने दिन पनि आज रहेको छ। आज सकारात्मक सोच राख्ने भएमा सबै काम सहज रूपमा सम्पन्न हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि, कन्या राशि। कन्या राशिले व्यक्तिहरूका लागि आज दिनचर्यामा परिवर्तन गर्ने इच्छा जाग्न सक्छ। नयाँ काम अथवा नयाँ तरिका अपनाउने सोच आउने देखिएको छ। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको छ। साझेदारीको कारोबारमा सावधान हुँदा राम्रो हुनेछ। साथीभाइसँग पैसाको विषयमा झगडा हुन सक्छ, विवाद हुन सक्छ। जिम्मेवारी बढ्ने भए पनि त्यसबाट नयाँ अनुभव प्राप्त हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्ने देखिएको छ। मनमा केही तनाव भए पनि धैर्य त राख्न सके, समाधान निस्कनेछ। आज कुनै पनि निर्णय सोच विचार गरेर मात्रै लिनु आवश्यक छ। संयमित व्यवहारले लाभ दिलाउने ग्रह गोचर पनि रहेको छ। अब सातौं राशि, तुला राशि। तुला राशि हुने व्यक्तिहरूका लागि आज सरकारी तथा प्रशासनिक काम अघि बढाउन राम्रो अवसर रहेको छ। चन्द्रमाको प्रभावले यसअघि रोकिएका काम फेरि शुरू गर्ने सम्भावना पनि रहेको छ। साथीभाइ र सहकर्मीको साथ राम्रो पाइने देखिएको छ। पुरानो लगानीबाट लाभ प्राप्त हुने ग्रह गोचर पनि रहेको छ। खर्च बढे पनि आर्थिक स्थिति नियन्त्रणमा रहनेछ। परिवारको उन्नतिका लागि नयाँ योजना बन्ने संकेत पनि रहेको छ। समाजमा प्रतिष्ठा बढाउन थप मेहनत गर्नुपर्ने आवश्यकता रहेको छ। नयाँ सम्बन्धबाट फाइदा हुन सक्छ। काममा निरन्तरता राखेमा सफलता मिल्ने ग्रह गोचर रहेको छ। अब आठौं राशि, वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज नेतृत्व क्षमता देखाउने अवसर प्राप्त हुनेछ। समाज अथवा कार्यक्षेत्रमा सम्मान बढ्ने योग रहेको छ। सामाजिक, राजनीतिक अथवा व्यवस्थापन क्षेत्रमा राम्रो प्रगति हुने देखिएको छ। मेहनतको उचित मूल्याङ्कन हुने दिन पनि रहेको छ। प्रतिस्पर्धी तपाईँको क्षमताबाट प्रभावित हुनेछन्। आफ्ना विचार स्पष्टसँग राख्दा सफलता मिल्ने दिन रहेको छ। साथीसँगको सम्बन्ध अझ प्रगाढ बढ्ने दिन पनि रहेको छ। नयाँ जिम्मेवारी आउन सक्ने देखिन्छ। आत्मविश्वास र साहसले काममा ऊर्जा थपिनेछ। आजको दिन उपलब्धिमूलक रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब नवौं राशि, धनुराशि। धनुराशिले व्यक्तिहरूका लागि आज चुनौती बीच पनि राम्रो नतिजा निकाल्न सक्नुहुनेछ। कामको प्रशंसा र सम्मान प्राप्त हुन सक्ने देखिएको छ। परिवार र अभिभावकसँगको सम्बन्ध अझ सुमधुर हुनेछ। प्रेम सम्बन्धमा धैर्यता राखेर कुरा गर्नु राम्रो हुनेछ। रिस नियन्त्रण गर्न सके सम्बन्धमा मिठास बढ्नेछ। नयाँ यात्रा अथवा भ्रमणको योजना पनि बन्ने देखिएको छ। धार्मिक अथवा आध्यात्मिक कार्यमा रुचि बढ्न सक्ने ग्रह गोचर रहेको छ। अध्ययन तथा अनुसन्धानमा प्रगति हुनेछ। मनमा आत्मविश्वास कायम रहनेछ। आजको दिन सकारात्मक रूपमा बित्ने देखिएको छ। अब दशौं राशि, मकर राशि। मकर राशिले व्यक्तिहरूका लागि आज मनमा नयाँ आशा पलाउने दिन रहेको छ। नयाँ व्यक्तित्वसँगको चिन्जानले जीवनमा खुसी थपिनेछ। आमदानीका अवसरहरू विस्तार हुने संकेत पनि रहेको छ। व्यापार अथवा पेसामा लाभ मिल्ने सम्भावना पनि रहेको छ। जोखिमपूर्ण कामबाट टाढा रहनु उचित हुनेछ। बोलीमा नरमपन राख्दा सम्बन्ध राम्रो बन्नेछ। काममा गरेको बाचा पूरा गर्न ध्यान दिनुपर्ने दिन रहेको छ। प्रेम सम्बन्धमा विश्वास बढ्ने संकेत पनि रहेको छ। परिवारबाट भावनात्मक साथ प्राप्त हुने ग्रह गोचर रहेको छ। अब एघारौं राशि, कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज कला र मनोरञ्जनसँग सम्बन्धित काममा सफलता मिल्नेछ। अभिनय, संगीत, नृत्य अथवा सृजनात्मक क्षेत्रमा राम्रो अवसर रहेको छ। साथीभाइसँग रमाइलो भेटघाट हुने दिन रहेको छ। प्रेम र दाम्पत्य जीवनमा खुसी मिल्नेछ। नयाँ योजना बनाउन प्रेरणा मिल्नेछ। मनोरञ्जनमा धेरै खर्च नगर्नु राम्रो हुनेछ। मेहनत र अनुशासन अपनाएमा काममा राम्रो उपलब्धि हासिल हुने देखिएको छ। आर्थिक लाभको सम्भावना पनि आज रहेको छ। सकारात्मक सोचले दिन अझ सुखद बन्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि हुने व्यक्तिहरूको लागि आज कामको जिम्मेवारी बन्ने भएकाले व्यस्तता रहनेछ। सहकर्मी अथवा सेवाग्राहीसँग विवाद हुन सक्ने सम्भावना पनि रहेको छ। त्यसैले संयमित व्यवहार आवश्यक रहेको छ। प्रतिस्पर्धीहरू सक्रिय रहन सक्ने भएकाले सतर्कता अपनाउँदा राम्रो हुनेछ। प्रेम सम्बन्धमा सामान्य तनाव आए पनि सम्भाव्य समाधान निस्किनेछ। स्वास्थ्यमा सानो समस्या देखिन सक्छ। अनावश्यक विवादबाट टाढा रहँदा निकै राम्रो हुनेछ। व्यावसायिक अवस्था स्थिर रहनेछ। परिवारको साथ र समर्थनले तपाईँको मनोबल उच्च बढ्नेछ। धैर्यता र सकारात्मक सोचले आजको दिन सहज रूपमा बित्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफल बारेको जानकारी सँगै अब लागू आजको साइड विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा तुला राशिमा रहनेछन्। त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला, सखर, गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। त्यसै गरी अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको धारणी गर्दा तपाईँलाई निकै राम्रो हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभादि बेला बिहानमा 5:07 6:51 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 6:51 8:35 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो सँग हाम्रा काम महत्वपूर्ण काम यसरी गर्न छुटेका थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 8:35 10:19 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समय कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 10:19 मध्याहमा 12:03 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। मध्याहमा 12:03 दिनमा 1:46 रोग बेला रहनेछ। दिनमा 1:46 3:30 उद्वेग बेला रहनेछ। दिनमा 3:30 5:14 चर बेला रहनेछ। दिनमा 5:14 6:58 समय फेरि लाभ बेला रहनेछ। शुभ लाभादि बेला कुरा तर्फ लागौ। साँझमा 6:58 8:14 अमृत बेला रहनेछ। साँझमा 8:14 राति 9:30 काल बेला रहनेछ। राति 9:30 10:46 शुभ बेला रहनेछ। राति 10:46 12:03 रोग बेला रहनेछ। राति 12:03 1:19 उद्योग बेला। राति 1:19 2:35 चर बेला रहनेछ। राति 2:35 3:51 लाभ बेला। राति 3:51 भोलि बिहानमा 5:07 समय फेरि अमृत बेला रहनेछ। त्यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय मध्याहमा 12:00 दिनमा 1:30 समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556061186, 9546035111। सम्पर्क नम्बर फेरि एकपटक 9546035111।
4: सफलता स्टूडियो टाइम।

नमस्कार, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जले तार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। व्यवतालमा डुबेर व्यवस्था भएका 19 वर्षीय अमरको सफेला। रूपा गाउँपालिकाको बजेट 55 करोड 38 लाख। गाउँहै पोखरा अभियान सम्पन्न। पोखराको पर्यटन प्रबन्धनमा सफल। भारतीय पर्यटकको पोखराका होटलमा भरी बराउ। 15 महाधिवेशन सबैको साझा हुने तर सौदौको कुरा गर्ल्याम गुर्लुम मिसाउने काम नहुने गगन थापाको स्पष्टोक्ति। पाहुनालाई भ्रष्टाचारी र आतंककारी भन्ने सांसद खगेन्द्र सुनारलाई कार्यवाही हुन सक्ने राष्ट्रपतिको संकेत। र रोनाल्डो चम्किदा पोर्चुगल विजय। उज्बेकिस्तान 5-0 पराजित। इंग्ल्याण्ड र घाना बीचको खेल बराबरी। अब सुनौ पूरा समाचार। फेवतालमा पौडी खेल्ने क्रममा डुबेर बेवत्ता भएका युवकको सब फेला परेको छ। शस्त्र प्रहरीको गोताखोर टोलीले मंगलबार राति करिब 9-10 बजे सब फेला पारेको हो। मृतक पोखरा महानगरपालिका 15 राम बजार बस्ने 19 वर्षीय अमर थापा छेत्री रहेका छन्। उनी साँझ 7 बजेतिर पोखरा 6 स्थित फेवतालमा पौडी खेल्न क्रममा डुबेका थिए। घटनाको जानकारी पाए लगत्तै शस्त्र प्रहरी बल नेपाल नम्बर 24 कहलीका गण कास्कीबाट गोताखोर सहितको टोली परिचालन भयो। टोलीले तालमा खोजी गर्ने क्रममा करिब 25 फिट गहिराईबाट अमरको शव बाहिर निकालेको शस्त्र प्रहरीको सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले यसबारे जानकारी दिनुभएको छ। पोखराको विद्यालयको जग्गा हडप्ने भूमि आयोग अध्यक्ष र मालपत प्रमुख सहित 6 जना दोषी ठहर भएका छन्। विशेष अदालतले पोखरा स्थित एक विद्यालयको जग्गा हिनामेना गरेको आरोपमा 6 जनालाई दोषी ठहर गरेको हो। दोषी ठहर हुनेमा कास्की मालपतका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी सहित भूमि आयोगका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोखरेल, सदस्यहरू आशबहादुर गुरूङ, उमा कुमारी थापा, सोम कुमारी नेपालीका साथै नक्कली सुकुम्बासी बनेका भीमबहादुर विक रहेका छन्। विशेष अदालतका न्यायाधीशहरू सुदर्शन देव भट्ट, हेमन्त राजल र दिल्ली रत्न श्रेष्ठले रिजालसले उनीहरूलाई 6-6 महिना कैद र जनै 30,000 रूपियाँ जरिमानाको फैसला सुनाएको हो। उनीहरू पोखरा महानगरपालिका नम्बर 26 स्थित अमरज्योति मारीको जग्गा नक्कली सुकुम्बासी खड़ा गरेर हिनामिना गरेको अभियोगमा दोषी ठहर भएका हुन्। फैसला अनुसार उनीहरूले विद्यालयको 3 रोपनी 3 आना जग्गा किर्ते गरी व्यक्तिलाई हस्तान्तरण गरेका थिए। यस प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत वर्ष पुसमा मुद्दा दायर गरेको थियो। सरकारी र सार्वजनिक जग्गा जोगाउनु पर्ने दायित्व भएका मालपोतका कर्मचारी र भूमि आयोगका पदाधिकारी नै जग्गा हडप्ने प्रपञ्चमा संलग्न भएकाहरूलाई अदालतले सजाय ठहर गरेको हो। गण्डकी प्रदेशमा मनसून ढिला भित्रिँदा यस वर्ष धान रोपाईको गति सुस्त देखिएको छ। असार 5 गतेसम्म प्रदेशभर कुल रोपाई योग्य क्षेत्रफलमा 14.35% मात्र धान रोपाई सम्पन्न भएको छ। गण्डकी प्रदेश भूमि व्यवस्था कृषि सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास महाशाखाका अनुसार प्रदेशमा 96,606 हेक्टर जमीनमा धान खेती हुने गरेकोमा हालसम्म 13,430 हेक्टर क्षेत्रमा मात्र रोपाई सकिएको छ। कृषि प्रसार अधिकृत बिना पराजुलीका अनुसार गत वर्ष पनि यही अवधिमा करिब 14% रोपाई भएको थियो। जिल्लागत रूपमा बागलुङमा सबैभन्दा धेरै 35% धान रोपाई सम्पन्न भएको छ भने नवलपुरमा सबैभन्दा कम 4% मात्र रोपाई भएको छ। कास्कीमा 25%, म्याग्दीमा 22, पर्वतमा 16, स्याङ्जामा 12, लम्जुङमा 6.05, तनहुँमा 4.79% र गोर्खामा 4.3% रोपाई सम्पन्न भएको महाशाखाले जनाएको छ। पराजुलीका अनुसार यस वर्ष मनसून निर्धारित समयभन्दा 6 दिन ढिला गरी असार 5 गते नेपाल प्रवेश गरेको थियो। मनसून ढिलो भित्रुनुका साथै हालसम्म पनि कमजोर रहेकाले पर्याप्त वर्षा हुन नसकेको र त्यसको प्रत्यक्ष असर धान रोपाईमा परेको हो। मौसम पूर्वानुमान महाशाखाले मनसून ढिलो हुने प्रक्षेपण गरेपछि कृषकहरूले पनि रोपाईको तयारी ढिलो गरेको कारण रोपाईको प्रतिशत कम देखिएको उहाँको भनाइ छ। उहाँले पछिल्लो वर्षहरूमा जलवायु परिवर्तनका कारण खेतीपातीको चक्रमा परिवर्तन देखिन थालेको उल्लेख गर्दै धान रोपाईको समय समेत क्रमश पछाडि सर्दै गएको बताउनुभयो। किसानहरू नयाँ बालीतर्फ आकर्षित हुन थालेको र तथा बालीको परिपक्व हुने अवधि पनि परिवर्तन हुँदै जाँदा रोपाईको समय प्रभावित हुने गरेको उहाँको भनाइ छ। गण्डकी प्रदेशका धान उत्पादन हुने जिल्लामध्ये कास्कीमा 16,210

का साथ आयोजना भएको कार्यक्रममा खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको छ। काठमाडौँ ठमेली स्थित होटल ओलम्फर्डकामा भएको कार्यक्रममा उत्कृष्ट खेलाड़ी महिला पुरूष उत्कृष्ट खेल संघ पत्रकारिता अवार्ड तर्फ छापा भिडियो जर्नालिस्ट अनलाइन मीडिया सहित खेलाड़ी प्रशिक्षकलाई सम्मान गरिएको थियो। नेपालीहरू पनि पर्यटक हुन् भन्ने सोच र संस्कृतिको विकास गर्ने उद्देश्यले शुरू गरिएको जाँहै पोखरा अभियान यस वर्ष सम्पन्न भएको छ। होटल संघ पोखरा नेपालले आयोजना गरेको तीन दिने प्रवणात्मक यात्रा सौरा भैरवा र पाल्पा हुँदै टुङ्गिएको हो। अभियानका क्रममा सौरा भैरवा र पाल्पामा पर्यटन व्यवसायी स्थानीय तहका जनप्रतिनिधि तथा सरकारवालासँग पर्यटन प्रबन्धन सहकार्य र गन्तव्य विकास बारे अन्तर्क्रिया तथा छलफल गरिएको थियो। भैरवामा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिका प्रमुख इज्तियान अहमद खानले पर्यटन प्रबन्धनका लागि सकारात्मक सन्देश फैलाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले पोखरा जस्तै भैरवाले पनि पर्यटन विकासका कार्यक्रमलाई अघि बढ़ाउनु पर्ने धारणा राख्नुभयो। होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले अभियान शुरू हुनु अघि पोखरामा आन्तरिक पर्यटकको हिस्सा 3% मात्र रहेको उल्लेख गर्दै अहिले त्यो बढ़ेर 50% पुगेको दावी गर्नुभयो। उहाँले नेपाली पनि पर्यटक हुन् भन्ने अवधारणा अभियानबाट स्थापित भएको बताउनुभयो। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरा चितन र लुम्बिनीलाई जोडेर त्रिकोणात्मक पर्यटन प्रबन्धन गर्ने योजना रहेको बताउनुभयो। होटल संघ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले भारतीय पर्यटकले सीमा क्षेत्रमा भोग्नु परेको समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो। भैरवामा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विष्णु शर्मा, सिद्धार्थ सञ्जाल रूपन्दाईका अध्यक्ष अनिल गेवाली, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, नाटा लुम्बिनीका अध्यक्ष रन्द्र बहादुर थापा, होटल तथा रेस्टुरेन्ट एसोसिएशन रूपन्दाईका अध्यक्ष राजेश महत्ता र नेपाल औ भारत मैत्री संघ रूपन्दाईका अध्यक्ष श्रीचन्द्र गुप्ताले पनि पर्यटन सहकार्यको आवश्यकता उल्याउनु भएको थियो। पाल्पाको तानसेनमा आयोजित कार्यक्रममा नगर प्रमुख सन्तोष लाल श्रेष्ठले पाल्पा सुन्दर गन्तव्य भए पनि प्रचारमा पछि परेको स्वीकार गर्नुभयो। होटल संघ पाल्पाका अध्यक्ष जयन्त भूषालले पाल्पा प्राणजित मात्र नभई आफैमा प्रमुख गन्तव्य भएको दावी गर्नुभयो। ट्रेकिङ एसोसिएसन अफ एसोसिएसन तानका गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले पोखरा साहसिक पर्यटनको प्रवेशद्वार भएको उल्लेख गर्दै पाल्पा जस्ता ऐतिहासिक गन्तव्यको प्रबन्धनमा ध्यान दिनुपर्ने बताउनुभयो। कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ र राटा पाल्पाका प्रतिनिधिहरूले पर्यटन प्रबन्धनका विविध उपायबारे धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन होटल संघ पोखराकी सचिव पार्वती पाण्डेले गर्नुभएको थियो। पछिल्लो डेढ़ महिना यता भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढ़ेसँगै पर्यटकीय राजधानी पोखराको पर्यटन व्यवसाय चलायमान बनेको छ। लेकसाइड फेवाताल र ताराबाई बन्द्री क्षेत्रमा भारतीय पर्यटकको चहलपहल बढ़दा होटल रेस्टुरेन्ट र पर्यटनसँग सम्बन्धित व्यवसायमा उत्साह थपिएको छ। होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार भारतमा बढ़दो गर्मीबाट राहत खोज्न र विदा मनाउन भारतीय पर्यटकले नेपाललाई आकर्षक गन्तव्यका रूपमा रोजिरहेका छन्। तालबाराई, विन्दावासिनी, मुक्तिनाथ लगायत धार्मिक तथा पर्यटकीय क्षेत्र स्थलमा भारतीय पर्यटकको उपस्थिति उल्लेख्य रहेको छ। डुङ्गा व्यवसायी संगठनका सचिव धनकुमार विकका अनुसार फेवतालमा दैनिक 4-5 हजार भारतीय पर्यटकले डुङ्गा सवारी गर्ने भइरहेका छन्। विशेष गरी तालबारे मन्दिर दर्शनका लागि आउने पर्यटकको संख्या बढ़ेको उहाँको भनाइ छ। बाराई घाटबाट मात्रै दैनिक 140 डुङ्गा सञ्चालन भइरहेका छन्। टान गण्डकीका कोषाध्यक्ष दीपक सापकोटाका अनुसार पछिल्लो डेढ़ महिनामा करिब 1.5 लाख भारतीय पर्यटक पोखरा आएका छन्। उनीहरूले धार्मिक भ्रमणसँगै प्याराग्लाइडिङ, डुङ्गा सैर, राफ्टिङ तथा छोटो दूरीका पदयात्रामा रूचि देखाएका छन्। भारतीय पर्यटकको आगमनले 5 तारे होटलदेखि साना होटल र धर्मशालासम्म भरिभराउ भएका छन्। होटल व्यवसायका अनुसार हाल पोखराका होटलहरूको अकुपेन्सी 90% पुगेको छ। सामान्यतया अफ सिजन मानिने समयमा पर्यटकको संख्या बढ़े पनि पर्यटन व्यवसाय उत्साहित बनेका छन्। उनीहरूले भारतमा नेपालको धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रभावकारी प्रचार प्रसार गर्न सके भारतीय पर्यटक अझ बढ़ी भित्रिने विश्वास व्यक्त गरेका छन्। पोखरा महानगरपालिका 19 लामाचौर स्थित गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सले आयोजना गरेको रक्तदान कार्यक्रममा 43 इन्द्रको संकलन भएको छ। 11 सीजीएस आईटी एक्सपोको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा 43 इन्द्रको संकलन भएको कार्यक्रम संयोजक रोजी आचार्यले जानकारी दिनुभयो। कार्यक्रमको उद्घाटन कलेजका प्राचार्य विश्वयुधिर पौडेलले पहिलो रक्तदाता तथा कलेजका स्नातक तह संयोजक इन्जिनियर रंजन अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरेर गरेका थिए। कार्यक्रममा बोल्दै प्राचार्य पौडेलले विज्ञान र प्रविधिको विकासका बीचमा पनि रक्तदान मानव जीवन बचाउने उत्कृष्ट कार्यका रूपमा स्थापित रहेको बताउनुभयो। उहाँले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवासँग जोड़िएको महत्वपूर्ण अभियान सञ्चालन गरेको भन्दै प्रशंसा गर्नुभयो। कार्यक्रम संयोजक आचार्य सह प्राचार्य अशोक पराजुले जीसीएस आईटी क्लबकी सचिव सौजनिता
रिजाल प्रदेशिक रक्त संचार केन्द्र पोखराका प्राविधिक महेन्द्र केसी लगायतले पोखरामा रगतको अभाव भइरहने भएकाले यस्ता कार्यक्रम नियमित रूपमा संचालन गर्नुपर्नेमा जोड़ दिनुभयो। कलेज जीईसीएस आईटी

क्लबले आयोजना गर्दै आएको आईटी एक्सपोले 11 संस्करण असार 11-12 गते कलेज परिसरमा हुने भएको छ। एक्सपोमा विज्ञान र प्रविधिसँग सम्बन्धित विभिन्न स्टल, परियोजना र नवप्रवर्धनात्मक प्रदर्शनी राखिने इन्जिनियर दिनेश भण्डारीले जानकारी दिनुभयो। गत वर्षको एक्सपो पोखरा बाहिरबाट समेत विद्यार्थी सहभागी भई अवलोकन गरेका थिए।

कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 55,38,01,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष लाल सुब्बा गुरूङले सोमबार गाउँसभामा बजेट प्रस्तुत गर्दै स्थानीय उत्पादन र उत्पादकत्व वृद्धि, कृषि आत्मनिर्भरता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारी सृजनालाई प्राथमिकतामा राखिएको जनाउनुभयो। बजेट अनुसार चालू खर्चबाट 41,42,30,000 रूपियाँ र पुँजीगत तर्फ 13,55,71,000 रूपियाँ विनियोजन गरिएको छ। बजेट कार्यान्वयनका लागि नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशस्त्र समपूरक र विशेष अनुदान, गण्डकी प्रदेश सरकारका विभिन्न अनुदान, चालू आर्थिक वर्षको मौजदात रकम तथा गाउँपालिकाको आन्तरिक स्रोत परिचालन गरिने भएको छ।

0: राजसभा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। राजसभा केन्द्रीय निर्वाचन उपआयोगका प्रमुख भुवन केसीका अनुसार लामिछानेले सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्। संचारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालन शाहको प्रस्ताव र 51 जना सदस्यहरूको समर्थनमा लामिछाने निर्विरोध निर्वाचित भएको केसीले जानकारी दिनुभयो। 51 जना केन्द्रीय समिति सांसद र सचिवालय सदस्य सबैले समर्थन गरेर उहाँ निर्विरोध निर्वाचित भइसक्नु भएको छ। केसीले भन्नुभयो, सभापतिमा अन्य उम्मेद्वार रहे नपरेपछि लामिछाने निर्विरोध निर्वाचित भएको उहाँले बताउनु भएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको बन्द सत्रमा पेश भएको प्रतिवेदन बिना बहस पारित भएका छन्। संशोधित विधानमा रहेका प्रावधानहरू समेत प्रतिनिधिहरूले हेर्ने नपाई विधान संशोधन सर्वसम्मत हलबाट गरियो। सोमबारका लागि तय भएको बन्द सत्र मंगलबार दिउँसोबाट मात्रै शुरू भएको थियो। पार्टी सभापति रवि लामिछानेले आफ्ना कुरा राखेपछि संचारकर्मीलाई बाहिर निकालेर अनुशासन आयोगको प्रतिवेदन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिजवालले प्रस्तुत गर्नुभयो। वित्तीय प्रतिवेदनको साक्षी लिमा अधिकारीले पेश गर्नुभयो। संगठनात्मक प्रतिवेदन महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुभयो। विधान संशोधन समितिको संयोजक समेत रहेका सहमहामन्त्री विपिन आचार्यले संशोधित विधानको प्रस्ताव हलमा राखे। उपसभापति डाक्टर सोनी वाग्रेले अर्थ राजनीतिक प्रस्तावना पेश गरे। सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन राखे। अन्तरिम व्यवस्थापन समिति गठन भएको घोषणा र निर्वाचनको सम्पूर्ण जिम्मेवारी निर्वाचन समितिलाई दिँदा बन्द सत्र समापन गरियो। राज्यसभाले बन्द सत्रमा पेश गरेको प्रतिवेदन र त्यसमाथि छलफल गर्नका लागि समिति समयावधि तोकेको थियो। बन्द सत्रमा पेश भएका 6 वटा प्रतिवेदनका लागि 20 मिनटदेखि 1 घण्टा 20 मिनटसम्म समयावधि तोकिएको थियो। यी कुनै पनि प्रतिवेदनमा प्रतिनिधिले छलफल र आफ्नो धारणा राख्न पाएनन्। छलफल नगरी हलबाट ताली बजाएर प्रतिवेदन पास गरेकोमा प्रतिनिधिहरू असन्तुष्ट जनाएका छन्। महाधिवेशनको मुटु भनेकै नीति र व्यक्तिको बहस गर्ने हो, तर प्रतिवेदन पेश गरेर पास गरियो। हलमा छलफल पनि भएन। एक प्रतिनिधिले भने नेतामुखी महाधिवेशन भयो, प्रतिनिधिको काम ताली बजाउने मात्र भयो। अर्का एक प्रतिनिधिले भने यतिसम्म कि हलले विधान पनि पास गर्यो, तर दिउँसो पास भएको विधान यति बेलासम्म हामीले पाएका छैनौं। साथै विधानमा संशोधन भएका विषयहरू समेत प्रतिनिधिले जानकारी प्राप्त गर्न सकेनन्। सभापति लामिछानेले पेश गरेको राजनीतिक प्रतिवेदन मार्फत राज्यसभाले सामाजिक लोकतन्त्रलाई आफ्नो मूल राजनीतिक सिद्धान्त बनाउने उल्लेख गरेको छ। संवैधानिक समाजवादबाट सामाजिक लोकतन्त्रलाई मार्ग निर्देशन सिद्धान्त बनाएको विषयलाई विधानमा पनि उल्लेख गर्नुपर्ने भएको हुँदा वितरण नगरिएको शीर्ष तहका एक नेताले जनाएका छन्। उपसभापति वाग्रेले यसअघि उठाउँदै आएको विषय प्रतिवेदनमा लेखेका छन्। राज्यसभाको संख्या र सामर्थ्य पुगेका दिने अहिलेको संविधान परिवर्तन गर्ने उहाँले प्रतिवेदनमा लेखेका छन्। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री दलविहीन स्थानीय तह तथा यसको संख्यामा 1/3 कटौती र प्रदेशसभा खारिज सहित संहिता पुनर्संचालन गर्ने वाग्लेको प्रतिवेदनमा छ। यी एजेण्डाहरूमा हलमा छलफल नभई पारित भएकोमा प्रतिनिधिहरूले गुनासो पोखेका छन्। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो। अब एकैछिन विश्रामको पालो।
1: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
2: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन। यसो त जल्दै लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओए तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
7: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
6: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
8: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
7: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210 5 9251714
9: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
10: कुकुरको भ्याक्सिनेसन
9: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी सधैँ छ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165-35-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त?
9: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाइ, तपाईँ हाम्रो सोचमा छ।
7: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: रामुलाई किन स्कुल नपठाएको मैले दाइ?
16: काममा अलि सघाउँछ कि भनेर नि।
15: होइन दाइ, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
17: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी 15 महाधिवेशन पार्टीका सबै सदस्यहरूको साझा हुने भएकाले कुनै पनि आधारमा विभेद गर्न नहुने स्पष्ट पार्नुभएको छ। झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका कुनै पनि समूहका आधारमा अब विभेद गर्न नपाइने बताउनुभयो। उहाँले यस्तो अभ्यासको चरण समाप्त भएको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढ़ाउनु पर्नेमा आवश्यकता आउनुभयो। थापाले पार्टीभित्र देखिएका असन्तुष्टिहरूलाई स्वीकार गर्दै सबै पक्षलाई समेटेर लैजाने प्रयास भइरहेको बताउनुभयो। उहाँले नेताहरूप्रति सम्मान व्यक्त गर्दै संवाद मार्फत सावधानी खोजिने स्पष्ट पार्नुभयो। क्रियाशील सदस्यता प्रक्रियालाई लिएर उठेका गुनासो बारे उल्दै उहाँले कुनै समस्या देखिए समाधान गर्ने नेतृत्व तयार रहेको बताउनुभयो। उहाँका अनुसार असार महिनाभर नयाँ क्रियाशील सदस्यता खुल्ला गरिएको छ, त्रुटि भएको भन्ने लागेमा नाम प्रस्ताव गर्न सकिने र त्यसमा आधारमा छानबिन समिति गठन गर्न सकिने उहाँको भनाइ छ। महाधिवेशनको निर्वाचन प्रक्रियाबारे उहाँले सबै काम डिजिटल प्रणाली मार्फत हुने भएकाले पारदर्शिता सुनिश्चित हुने दावी गर्नुभयो। निर्वाचन समितिलाई लिएर शंका भए सबै पक्षको सहमतिमा नयाँ समिति गठन गर्न सकिने पनि उहाँले बताउनुभयो। महाधिवेशन व्यवस्थापनका लागि अलग्गै व्यवस्थापन समिति पनि बनाउन सकिने जानकारी दिँदै उहाँले पार्टी संचालन विधान अनुसार मात्र हुने स्पष्ट चेतावनी दिनुभयो। उहाँले विधानभन्दा बाहिर गएर कुनै पनि निर्णय गर्न नसकिने भनाइ राख्नु भएको छ।
19: पन्ध्रौं महाधिवेशन सबैको महाधिवेशन हो। अहिले यहाँभित्र विशेष महाधिवेशन आउनुभएको नआउनुभएको यो कुनै साथीको नाममा विभेद गर्न मिल्दैन, पाइँदैन, गर्दैन, गर्नु पनि हुँदैन, सक्यो त्यो चरणमा। नेपाली काँग्रेसका सबै हामी सदस्यहरू मिलेर हामी पन्ध्रौं महाधिवेशनमा भाग लिन्छौँ। केही नेताहरू असन्तुष्ट हुनुहुन्छ, मेरो अत्यन्त सम्मानित नेताहरू हुनुहुन्छ, उहाँहरू सबैलाई मैले हात जोडेर भनेको छु, यो पन्ध्रौं महाधिवेशनको निष्पक्षताका निम्ति जे जे गर्नुपर्ने हो म सबै गर्न तयार छु। सदस्यता टुङ्गियो, प्रदीपजीले सदस्यताको अध्यावधि गरिराख्नु भएको छ। अहिले नयाँ क्रियाशील सदस्य बनाऊ, असार महिनाभरि तपाईँहरूलाई म अनुरोध गर्छु। त्यो सदस्यतामा काहीँ तलमाथि गरेको छ भन्ने तपाईँहरूलाई लाग्छ भने मैले नेताहरूलाई भनेको छु, तपाईँहरूलाई लाग्छ भने तपाईँले यति कुरा बुझिदिनुहोस्। को मान्छे राख्ने हो भन्नुहोस् ल, जो भन्नुहुन्छ उसको नेतृत्वमा म सदस्यता छानबिन समिति बनाइदिन्छु। अधिवेशन मैले को निर्वाचन कसले गर्छ? निर्वाचन समितिले गर्छ। मैले भने यो पटक पुरै डिजिटाइज भएको छ, पहिलाको जस्तो हुँदैन, हामी फरक तरिकाले गर्छौँ। तर त्यो डिजिटाइज भएको सिस्टमभित्र निर्वाचन गराउने कुरामा अहिले बनाएको निर्वाचन समितिबाट गगन थापाले तलमाथि गर्छ भन्ने लागेको छ भने कसलाई राखेर बनाउने हो भन्नुहोस्, जसलाई भन्नुहुन्छ उसलाई राखेर निर्वाचन समिति बनाउँछु। अरू के समिति बनाउनु पर्ने सबै बनाउँछु। व्यवस्थापन समिति महाधिवेशनको तयारी गर्नको लागि तिमीहरूले गरेर हुँदैन, गगन विश्वले गरेर हुँदैन, अर्कै समिति त्यहाँभित्र चाहिँ व्यवस्थापन गर्ने समिति बनाउनुपर्छ, त्यो पनि बनाउँछ। तर क्षमा गर्नु होला, यति कुरा मैले भन्नुपर्छ, तपाईँले तपाईँको सभापति हो नि त, म विधानभन्दा माथि छैन नि, तर मलाई नेताहरूले अहिले आएर चौधौं महाधिवेशनको सबै गर्ल्याम गुर्नु ल्याएर यहाँ मिसाएर बनाउनुपर्छ भन्नुभयो भने चाहिँ क्षमा गर्नु होला, त्यो दिन म गर्न सक्दिनँ।
18: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व मन्त्री विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको समय पाएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाले इजालसले पौडेललाई सोमबारदेखि लागू हुने गरी थुनामा राख्न अनुमति दिएको हो। तोकिएको सात दिन अवधि सकिएपछि विभागले थप अनुसन्धानका लागि उहाँलाई पुनः अदालतमा उपस्थित गराउनु पर्ने जानुनी अवस्था गरेको छ। पूर्व उप प्रधान तथा अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका पौडेललाई आइतबार सुर्खेतबाट नियन्त्रणमा लिएको थियो। सुर्खेतमा पक्राउ परे लगत्तै उनलाई सोही रात सड़क मार्ग हुँदै काठमाडौँ ल्याएर अदालत समक्ष पेश गरिएको थियो। एमाले उपाध्यक्ष समेत रहेका पौडेलमाथि अब विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा विस्तृत छानबिन अगाडि बढ़ाउने जानकारी अदालतको स्रोतले दिएको छ। यसैबीच नेकपा एमाले सरकार तानाशाही स्वेच्छाचारित तथा अधिनायकवादी प्रविधितर्फ उन्मुख भएको आरोप लगाउँदै त्यस विरूद्ध संसदमा सशक्त रूपमा प्रस्तुत हुने निर्णय गरेको छ। मंगलबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले संसदीय दलको बैठकले सरकारको नीति व्यवहार र कार्यशैली विरूद्ध प्रभावकारी ढंगले आवाज उठाउने निर्णय गरेको प्रमुख सचेतक ऐन बहादुर महरले जानकारी दिनुभयो। उहाँका अनुसार सरकारको कार्यशैली विधान, लोकतन्त्र, विधिको शासन र कानूनी राज्यको मर्म विपरीत रहेको निष्कर्ष बैठकले निकालेको छ। सरकारले संविधान, लोकतन्त्र र राष्ट्रिय हित विरूद्ध काम गरिरहेको आरोप पनि एमाले लगाएको छ। उहाँले सरकारको वर्तमान नीति र कार्यशैलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा समेत प्रभावित भएको दावी गरेको छ। बैठकले सरकारका गतिविधि विरूद्ध संसदमा दृढतापूर्वक प्रस्तुत हुने प्रस्ताव पारित गरेको एमाले जनाएको छ।
20: हिजो मात्रै सुर्खेतबाट गैर कानूनी, गैर न्यायिक र प्रतिशोधपूर्ण ढंगले पूर्वाधार ढंगले पक्राउ परिनुभएका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई जसरी अपमानपूर्ण ढंगले पक्राउ गरियो, उहाँसँग पीएसओ छ, उहाँ चाहिँ राज्यको एकदम खबरमा हुनुहुन्छ, आज काठमाडौँ आउँदै हुनुहुन्थ्यो, त्यो कुरा जानी जानी थाहा पाए पाए राज्यले दुःख दिने हिसाबले उहाँलाई चाहिँ एकदम अपमान गर्ने हिसाबले राताराति सुर्खेतबाट पक्राउ गर्दै एउटा लुटेरा अथवा चाहिँ एकदम चाहिँ अपराधीलाई चाहिँ पक्राउ गरेर जसरी हिजो नै राताराति सार्वजनिक सवारीका माध्यमबाट काठमाडौँ ल्याउने काम गरियो र यो पक्राउ यो प्रतिशोधपूर्ण छ, यो गैर न्यायिक छ, गैर कानूनी छ र यसले कानूनी राज्य र विधिको शासनको बर्खिलापमा छ र यसको यो खालको गिरफ्तारीको यो खालको चाहिँ नि पक्राउको नेकपा एमालेको यी संसदीय दलले घोर भत्सना गरेको छ, विरोध गरेको छ र अविलम्ब बिना शर्त रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ।
18: यता नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले इतिहासका विभिन्न कठिन परिस्थितिको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि पार्टीलाई जनविश्वासको सहकेन्द्रमा रूपमा स्थापित गरिने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटिको मंगलबार सुर्खेतमा आयोजना भएको कार्यक्रममा उहाँले सम्बोधन गर्दै पार्टीका संकट पर्दा जनताले नै संरक्षण गर्ने भएकाले जनताको भावना आवश्यकता र अपेक्षालाई बुझ्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले पार्टीले निर्माण गरेका नीति तथा कार्यक्रम जनतासम्म प्रभावकारी रूपमा पुर्याउन नसक्दा कतिपय अवस्थामा गलत बुझाइ उत्पन्न भएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका उद्घाटन समारोहमा निम्ताइएका पाहुनाबारे सांसद खगेन्द्र सुनारले दिएको अभिव्यक्ति गलत भएको भन्दै पार्टी प्रवक्ता मनिष झाले आपत्ति जनाउनु भएको छ। पत्रकारहरूसँग कुरा गर्दै झाले पार्टीले बोलाएर ल्याएका अतिथिप्रति सम्मानजनक व्यवहार हुनुपर्ने बताउनुभयो। आफैले बोलाएको पाहुनालाई गैर राजनीतिक टिप्पणी गर्नु हुँदैन, त्यो गलत हो, उहाँले भन्नुभयो। उहाँका अनुसार राजनीतिक मूल्याङ्कन र टीका टिप्पणी गर्ने स्थान निश्चित हुने भएकाले निमन्त्रित अतिथिलाई अपमान गर्ने शैली स्वीकार हुँदै नहुने बताउनुभयो। झाले थप्नुभयो, पाहुनालाई बोलाइसकेपछि निश्चित दायरामा सम्मान व्यक्त गर्नुपर्छ, घरमै बोलाएर आलोचना गर्नु गलत हो। उहाँले सांसद सुनारको अभिव्यक्तिबारे महाधिवेशनले चयन गर्ने नयाँ समितिले आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो। यसअघि सांसद सुनारले चितवनमा जारी महाधिवेशनको उद्घाटन समारोहमा अन्य दलका प्रतिनिधिहरूलाई लक्षित गर्दै उनीहरूलाई भ्रष्टाचारी र आतंककारी भनेर टिप्पणी गरेका थिए। उनले पार्टी सभापति रवि लामिछानेले आलोचनात्मक सन्देश दिनकै लागि उनीहरूलाई स्टेजमा राखिएको जस्तो अभिव्यक्ति पनि दिएको थिए। सुनारले पत्रकारहरूसँगको कुराकानीमा अझै कड़ा भाषा प्रयोग गर्दै निम्ताइएका पाहुनाले अनुशासन नदेखाएको आरोप समेत लगाएका थिए।
0: यसमा के हो भने पाहुनालाई पाहुनाप्रति त्यस्तो गैर राजनीतिक टिप्पणी गर्नु हुँदैन, त्यो गर्नै मिल्दैन भन्ने होइन, तर त्यो गर्ने धरातलहरू त्यो गर्ने एरिनाहरू फरक हुन्छन्। त्यस्तो तपाईँले सोध्नु भएको प्रश्नमा त्यस्तो किसिमको अराजनैतिक टिका टिप्पणी गलत हो, एउटा लाइनमा त्यो गलत हो। आफूले बोलाएको पाहुनालाई बोलाइसकेपछि तपाईँले कम्तीमा त्यो सर्टेन दायरामा चाहिँ सम्मान व्यक्त गर्नै पर्छ। त्यस्तो राजनैतिक टिका टिप्पणी गर्ने मूल्याङ्कनहरू अभिव्यक्त गर्ने ठाउँहरू निश्चित हुन्छन्, तर आउनु भएपछि अतिथि हो। यो सबै कार्यक्रमहरू सकिसकेपछि निश्चित ठाउँमा गएर निश्चित समयमा तपाईँले आफ्नो अभिव्यक्तिहरू दिन पाउनुहुन्छ। डेमोक्रेसी हो, फ्रिडम अफ एक्सप्रेसन कायम हुन्छ, तर त्यो भन्दैमा घरैमा बोलाएर चाहिँ गाली गर्नु हुँदैन, एउटा कुरा। अब ती व्यक्तिहरूलाई, ती सांसद वा नेताहरूलाई कारवाही के कस्तो हुन्छ भन्ने त अब निर्वाचित नयाँ कमिटीले त्यसलाई रिभ्यू गरेर अनुशासन समितिले त्यसलाई रिभ्यू गर्ला। अहिले अब हामी ट्रान्जिसनल फेजमा छौँ, त्यसैले गर्दा यस्तो नै हुन्छ र यस्तो नै गर्नुपर्छ भन्ने कुरा हामीले अहिले बोल्नु।
18: अब बाँकी समाचार। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अदालतमा दायर हुने प्रत्येक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति ध्यान आकर्षण गराएको छ। कार्यालयको कानून तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख सहसचिव लीलाधर सुवेदीले असम्बन्ध विषयमा पनि प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउँदा राज्यको स्रोत र साधनको अनावश्यक खर्च भइरहेको बताउनु भएको हो। सहसचिव सुवेदीका अनुसार अहिले प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित 38 निवेदन कार्यान्वयनको प्रक्रियामा रहेका छन्। ती फैसलाहरू प्रधानमन्त्री कार्यालय आफैले कार्यान्वयन गर्ने प्रकृतिको नभई विभिन्न विषयगत निकायहरूसँग सम्बन्धित हुने उहाँले प्रश्न पार्नुभयो। उहाँले अदालत समक्ष रिट दर्ताकै समयमा सम्बन्धित निकायको पहिचान गरी आवश्यक पक्षलाई मात्र विपक्षी बनाउन अनुरोध गर्नुभयो। कतिपय रिटमा प्रधानमन्त्री कार्यालयको संलग्नता आवश्यक नहुँदा पनि विपक्षी बनाइने र त्यसका लागि अपरिवार्य रूपमा लिखित जवाब पेश गर्नुपर्दा राज्यको जनशक्ति र समय खर्च भइरहेको सुवेदीको तर्क छ। कतिपय अदालती फैसलाहरू कार्यान्वयन गर्न व्यावहारिक रूपमै कठिन हुने गरेको भन्दै उहाँले फैसला कार्यान्वयनका क्रममा जटिलता भोग्नु परेको बताउनु भएको छ। सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिलाई हिजोको बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले नेपालमा मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको आकर्षण रहेकाले कोटा थपका लागि नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको जानकारी दिनुभयो। उहाँले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउनेहरूका लागि विद्यार्थी भिसामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताउनुभयो। सचिव पौडेलका अनुसार विभिन्न देशका झण्डै 1400 जना विद्यार्थीले नेपालका विश्वविद्यालयमा अध्ययन गरिरहेका छन्। तीमध्ये सबैभन्दा धेरै आकर्षण मेडिकल शिक्षामा रहेको उहाँको भनाइ छ। यस्तै सचिव पौडेलले विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्नका लागि आउँदो आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन संसदमा पारित गरेर आउने कार्ययोजना रहेको बताउनुभयो। विद्यालय तहमा देखिएको शिक्षकको दरबन्दीको समस्या पनि यो ऐन आएपछि स्वतः हल हुने उहाँको दावी छ। विदेशको समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको हालको समझदारीपछि हुर्मज जल्लाड मुरमाध्यमा थपै 9 सैनिक नाकाबन्दी नहुने बताएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत ट्रम्पले हुर्मज जल्लाड मरुमध्ये खुल्ला रहने र त्यहाँ कुनै अतिरिक्त 9 सैनिक नाकाबन्दी नगरिने बताएका हुन्। उनले आवश्यक परे प्रयोग गर्न सकिने गरी अमेरिकी सैन्य जहाजहरू भने यथास्थानमै रहने जानकारी दिएका छन्। ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रममाथि उच्चतम स्तरको अन्तर्राष्ट्रिय निरीक्षण स्वीकार गरेको दावी पनि गरेका छन्। उनका अनुसार इरानले कुनै शर्त बिना व्यापक निरीक्षणका लागि सहमति जनाएको छ र यस्तो सहमति नभएको भए थप वार्ताको सम्भावना नै नरहने थियो। यद्यपि इरानी अधिकारीहरूले ट्रम्पको उक्त दावीको सार्वजनिक रूपमा पुष्टि गरेका छैनन्। इरानले हालसम्म नयाँ अतिरिक्त प्रतिबद्धता नगरेको अडान दोहोर्याउँदै आएको छ। ट्रम्पका अनुसार इरानलाई उपलब्ध गराइने प्रतिबन्ध छूट तथा रोकका सम्पत्तिबाट प्राप्त रकम अमेरिकाको नागरिकमा रहने विशेष निक्षेप खातामा राखिनेछ। उनले उक्त रकम खाद्यान्न र औषधि खरिदका लागि मात्र प्रयोग गर्न पाइने बताएका छन्। अब खेलकुदको समाचार। फिफा विश्वकप प्रतियोगिता अन्तर्गत हिजो बेलुकी भएको खेलमा पोर्चुगल विजय भएको छ। समूह के अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई 5-0 गोल अन्तरले पराजित गर्यो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने। उनले 2 गोल गरे। खेलको 6 मिनटमा कर्नरबाट आएको बललाई रोनाल्डोले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए। त्यसपछि 17 मिनटमा नुनो मेन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए। 39 मिनटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल 3-0 अवस्थामा आयो। खेलको 60 मिनटमा अब्दुहा नेता तोबले र 87 मिनटमा राफाएल लियोले गोल गरेपछि पोर्चुगलले खेल 5-0 गोल अन्तरले जित्यो। जितसँगै पोर्चुगल समूह के को अंक तालिकामा 4 अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कोङ्गोसँग बराबरी खेलेको थियो। समूह चरणमा लगातार दोस्रो हार बेहोरेको उज्बेकिस्तान अंक तालिकाको अन्तिममा छ। विश्वकप प्रतियोगिता अन्तर्गत आज 1:45 बजे इंग्ल्याण्ड र घानाबीच अहिले भिडन्त भइरहेको छ र इंग्ल्याण्ड र घानाबीचको खेल सकेको छ, बराबरीमा सकिएको छ। फिफा विश्वकप प्रतियोगिता अन्तर्गत भएको इंग्ल्याण्ड र घानाबीचको खेल बराबरीमा ठुङ्गिएको हो। समूह एल अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेले। समूह चरणको आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोसियालाई 4-2 गोल अन्तरले र घानाले पानामालाई 1-0 गोलले पराजित गरेको थियो। विश्वकप प्रतियोगिता अन्तर्गत गैराती भएको खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई 5-0 गोलले विजय गरिसकेको छ। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल कोशी मध्य बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ, जसको प्रभावले हाल देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। तराई भूभागमा आंशिक बादल लागेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका विविध हिमाली र पहाड़ी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेशमा आंशिक बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँगको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेर एकपल्ट। फेवतालमा डुबेर व्यक्त भएका 19 वर्षीय अमरको सफेला। रूपा गाउँपालिकाको बजेट 55 करोड़ 38 लाख। दाउहाई पोखरा अभियान सम्पन्न। पोखराको पर्यटन प्रबन्धनमा सफल भारतीय पर्यटकले पोखराका होटल भरिभराउ। 15 महाधिवेशन सबैको साझा हुने तर 14 कुरा गर्ल्यान्ड गुरुलमा मिसाउने काम नहुने। गगन थापाको स्पष्ट पाहुनालाई भ्रष्टाचारी र आतंकारी भन्ने सांसद खगेन्द्र सुनारलाई कारवाही हुन सक्ने राजसभाको संकेत। सरकार तानाशाही र अधिनायकवादी बाटोमा अघि बढेको एमालेको आरोप। र रोनाल्डो चम्किदा पोर्चुगल विजयी उज्बेकिस्तान 5-0 पराजित इङ्ल्यान्ड र घानाबीचको खेल बराबरी। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बेसन अहिले 9 बजे खबर सङ्गालो आउँछ। हामी छौँ सफलताको पाइलामा। अब के भन्नु भयो सुन्न सक्नुहुन्छ। गीत सङ्गीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जसको मसँग मलाई स्यालेरी दिएर राखे।
8: बेला तँलाई स्यालरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17, बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9087-15947, 9857-32575।
10: हेलो,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग, चुक्लाढुङ्गा, UFO र सी कम्प्लेक्सको बीचमा।
13: फोन नम्बर 061-57-9915।
14: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
15: घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल, झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
14: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5, पर्स्याङ चौक, फोन नम्बर 061-541-9584, 541-9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8, पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5, पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
14: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
19: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
14: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
17: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
20: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
21: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
20: अनि कहाँ छ छोरा यो पसल?
21: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
20: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
21: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
20: पोखरा 2 बिन्दवासिनी बस पार्क,
21: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
20: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
21: मोबाइल नम्बर 9846059581,
20: 9166154।
22: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
1: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
0: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
1: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
0: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
9: रेडियो सफलता 103.4
10: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम
11: उमंग,
10: गुरु प्रेमरावजीको ज्ञान अनि सन्देश सँगै
11: ज्ञानी कामे गुरु।
10: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमंग, सुन्न नभुल्नुहोला।

0: yourself. Swayam ko awaz lai sunnuhos.
1: संसारका सबै प्राणीहरूले शान्ति खोजिरहेका छन्। यो आजको कुरा होइन, यो त युगौं युग पुरानो कुरो हो। जबसम्म मानिस आफ्नो जीवनमा शान्तिको अनुभव गर्दैन, तबसम्म मानिसको जीवनमा त्यो वास्तविक सुख चयन आउन सक्दैन।

एउटा त्यस्तो पुस्तक जसले तपाईँको भित्री मुस्कानलाई अभिव्यक्त गर्दछ। आफू भित्र नजर लगाउनुहोस्। पढेको गाग्रो।

टाढा पहाड़ी इलाका मा एक जना माली बस्दथे। उनलाई फूल बिरुवाहरूसँग अत्यन्त प्रेम थियो। मालीले अग्ला पहाड़हरूको बीच समथर भागमा धेरै मेहनत गरेर एउटा सुन्दर बगैचा बनाए। उनले बगैचामा थरी थरीका सुन्दर र सुगन्धित फूलहरू अनेक रुख बिरुवा हुर्काए। बगैचा हरा भरा बनाइराख्नका लागि मालीले निकै कड़ा परिश्रम गर्नु पर्थ्यो। पहाड़मा पानी त थिएन, त्यसैले उनले दुईवटा माटोका ठूलठूला गाग्राहरू खरिद गरे। ती गाग्राहरूलाई एउटा बलियो बाँसको दुई छेउमा बाँधिदिए। डोरी लगाएर हरेक बिहान आफ्नो काँधमा त्यो बाँसको दुवै छेउमा ती माटाका गाग्राहरू डोरीको सहायताले झुन्ड्याएर पहाड़बाट तल ओर्लिएर उपत्यकामा झरिरहेको झरनासम्म जान्थे। झरनाको पानी दुवैवटा गाग्रोमा फर्थे। काँधमा हालेर उनले पहाड़को कठिन उकालो चढ़थे। आफ्नो बगैचाका बिरुवाहरूमा पानी हाल्थे। यस काममा उनले हरेक दिन धेरै मेहनत गर्नु पर्दथ्यो। तर अग्लो पहाड़का बीचमा उनका बगैचाहरू हरेक बिरुवाहरू हरा भरा हुन्थे। यही नै उनको खुशी थियो। एक दिन उनी त्यही दुईतिर बाँसको छेउमा झुन्डिएका गाग्राहरूलाई बोकेर पहाड़को उकालो चढ्दै थिए। मालीले थाकेर एक ठाउँमा बाँस काँधबाट झिकेर तल राखे। केही बेर सुस्ताएपछि उनले फेरि पनि बाँसलाई काँधमा उठाए र बगैचातिर गए। तर यस बीच के भयो भने, जब उनले पानी भरिएका गाग्राहरू ढुङ्गै ढुङ्गा भएको ठाउँमा बिसाएका थिए, त्यहाँ एउटा तीखो ढुङ्गाले एउटा गाग्रोको पेटमा सानो प्वाल पारिदियो। मालीको क्रम बदलिएन। सदा झै उनले हरेक दिन ती दुईवटै गाग्रामा पानी भर्थे र बगैचासम्म ल्याउथे। तर जुन गाग्रोको पिँधमा प्वाल परेको थियो, त्यसबाट पानी चुहिरह्यो र बगैचासम्म ल्याउँदा ल्याउँदै त्यस गाग्रोमा एकदमै कम पानी बच्दथ्यो। केही महिनासम्म यस्तै क्रम चलिरह्यो।

कार भइसकेको छु। मेरो पीरमा प्वाल परिसकेको छ, जसले गर्दा ममा पानी अडि नै सक्दैन र तपाईँको सारा मेहनत व्यर्थ हुन जान्छ। अब मेरो केही उपयोगिता नै छैन। प्वाल परेको गाग्रोको यस्तो कुरा सुनेपछि मालीले मुस्कुराएर स्नेहपूर्वक गाग्रोमा हात राख्दै भने, मलाई राम्रोसँग थाहा छ तिमी भित्र प्वाल छ र तिमीमा पानी अडिन पाउँदैन। तर यो पनि सत्य कुरा हो, यस संसारमा कुनै पनि कुरा बेकारको छैन, कुनै पनि कुरा अनुपयोगी छैन, सबै उपयोग गर्न मिल्छ। तिमी पनि बेकारको होइनौ। हेर, आज म तिमीलाई सबै कुरा बुझाउँछु। मालीले गाग्रोलाई त्यो ढुङ्गै ढुङ्गा भएको लामो बाटोतिर लिएर गए, जुन बाटो भएर उनले हरेक दिन झरनाबाट गाग्रोमा पानी भरेर बगैँचासम्म लिएर आउँथे। पूरै बाटोभरि एकातर्फ ससाना बिरुवाहरू उम्रिएका थिए र रंगी बिरंगी फूलहरू फुलिरहेका थिए। मालीले भने, हेर, यही हो तिम्रो उपयोगिता। जब मैले थाहा पाएँ नि तिम्रो पीरमा प्वाल परेको छ र पानी चुहिरहेको छ, मैले बाटोको छेउमा फूलहरूको बिउ छरिदिएको थिएँ। हरेक दिन पूरै बाटोमा तिमी भित्रबाट चुहिएको पानीले बिउहरू अंकुरित भए र आज हेर त पूरै ढुङ्गाहरूको बाटो रंगी बिरंगी सुन्दर फूलहरूले सुगन्धित छ। यी फूलहरूबाट मौरीहरूले रस लिएर जाँदैछन्। म त पूरै बाटो हरा भरा भएकोमा तिमी प्रति आभारी छु।

मानिसहरूले के भन्छन् भने अहिले मसँग समय छैन। हेर्नुहोस्, तपाईँसँग कहिले पनि समय छैन, समय तपाईँको होइन। मानिसले भैँसीको घाँटीमा दाम्रोले बाँधेर भैँसीलाई डोराइरहेको छ र भैँसीले सोचिरहेको छ, म जहाँ जान चाहन्छु गइरहेको छु अनि यो मेरो नोकर म सँगसँगै हिँडिरहेको छ। भैँसीलाई यो थाहा छैन कि त्यो दाम्लो कसको घाँटीमा बाँधिएको छ। तपाईँ भन्नुहुन्छ तपाईँसँग समय छैन। अरे, समयले तपाईँको घाँटीमा दाम्लोले बाँधेको छ। तपाईँ हुनुहुन्छ भैँसी, उनी हुन् मालिक। उनले जता भन्छन् त्यतै तपाईँले जानुपर्छ। तपाईँ आफ्नो इच्छा अनुसार कतै पनि जान सक्नुहुन्न। यो समय थियो, छ र रहनेछ। तपाईँ नहुनुहुन्थ्यो तर हुनुहुन्छ र रहनुहुने छैन। बुझ्नुहोस् हजुर, बुझ्नुहोस्, जब थोपा समुद्रमा गएर मिसिन्छ तब उसको सबै अस्तित्व समाप्त हुन्छ। उसको केही पनि बच्दैन। त्यो त्यस पश्चात समुद्र बन्छ, सानो थोपा फेरि समुद्र बन्छ। यो संसारमा कस्ता खालका मानिसहरू छन्? तीन भाइ थिए, तीन भाइ। धेरै थोरै उनीहरूको खेती थियो, जमिन थियो, घर थियो। जब उनीहरूका आमा बुवाको निधन

0: आयो तब तीन भाइले सोचे अब के गर्ने आफ्नो आफ्नो भाग्य हेर्नु पर्दा जे जति पनि थियो उनीहरूले सबै बेचिदिए र बेचेर त्यसलाई तीन भागमा लगाएर बाँडे र उनीहरूले भने अब आफ्नो बाटो लागौ पाँच वर्षपछि फेरि भेटौंला यही ठाउँमा भेटौं र हेरौंला आफ्नो आफ्नो भाग्य के कस्तो होला त्यसपछि आफ्नो बाटोतिर लागे पैसा थियो कुनै कारणबाट तिनैले यो सोचे पैसालाई सुनमा परिणत गराउँ तिनैजनाले सुन किने एक भक्तिभाव गर्ने खालको थियो उसलाई अझै सुन चाहिएको थियो उसले आफ्नो कुटीमा एउटा सानो मन्दिर जस्तो बनायो सुनलाई त्यहीँ राखेर दिनदिनै आरती गर्न थाल्यो सुन सुन सुन सुन त्यसको अभ्यास गर्यो त्यसको भजन गर्यो त्यसको कीर्तन गर्यो त्यसलाई प्रसाद चढायो सुन आइज अझै आइज अझै आइज अझै आइज अझै आइज र यति धेरै सुनसँग प्रेम थियो कि सुनलाई अरू रूपमा हेर्नै चाहँदैनथ्यो लगाउनका लागि उसँग कपडा थिएन तर ऊ सुनको आरती सुनको भक्ति सुनको भजन प्रत्येक दिन गर्थ्यो खानाको लागि भिक्षामा जसले उसलाई जे दिन्थे तर आफ्नो घरमा आएर ऊ सुनको आरती सुनको भक्ति भक्ति भक्ति भक्तिमा ऊ लागिरहन्थ्यो अर्को भाइ विद्वान खालको थियो उसले पनि आफ्नो सुन लियो आफ्नो अगाडि राख्यो र त्यसका बारेमा आफ्नो किताब लेख्न शुरू गर्यो सुन कति सुन्दर छ सुनबाट मान्छेले के प्राप्त गर्न सक्दैन र सुनबाट के सम्भव छैन सुन त भगवानको ठूलो देन हो त्यसका बारेमा ठूला ठूला किताबहरू लेख्न थाल्यो र उसको पनि त्यस्तै अवस्था भयो लगाउन कपडा छैन खानाका लागि भिख माग्नु पर्ने तर ऊ आफ्नो किताबमा यति डुबेको छ कि यस्तो यस्तो चीजहरू उसले लेखिरहन्थ्यो सुनका बारेमा यी कुरै नगरौं सबभन्दा सानो तेस्रो उसले भन्यो यो सुनको फाइदा के नै छ र खान त सकिँदैन यसलाई के गर्ने उसले सुन बेचिदियो र त्यसबाट जुन पैसा आयो उसले एउटा खेत किन्यो अनि त्यहाँ हलो जोतेर अन्न फलाउन थाल्यो खाएपछि जति बस्थ्यो उसले त्यसलाई बेचिदिन्थ्यो लगाउनको लागि कपडा उसलाई त भरिपूर्ण भयो पाँच वर्षमा उसले मेहनत गर्दा गर्दै खानका लागि प्रशस्तै सुन्दर घर बनायो राम्रो ठाउँ बनायो राम्रा राम्रा कपडा मिठो मिठो खानेकुरा उसलाई त मोज भयो पाँच वर्ष पूरा भयो तिनै भाइ भेटे त्यही ठाउँमा एकजनाको अवस्था कस्तो फाटेको पुरानो गन्जी लगाएको माला लगाएको टीका लगाएको आफ्नो हातमा लेखेको छ सुन सुन सुन सुन भनेर लेखेको छ लामो लामो कपाल अर्काको कस्तो अवस्था त्यस्तै फाटेको पुरानो गन्जी लगाएको छ र हातमा पुस्तक बोकेको छ कलम बोकेको छ आफ्नो फाटेको पुरानो गन्जीमा र एकदमै गर्वको साथ मैले यस्तो यस्तो किताब लेखेको छु यदि तिमीहरूले पढ्यौ भने तिमीहरू यति प्रभावित हुन्छौ कि नसोध जब तेस्रो चाहिँले दुवैको अवस्था देख्यो त उसलाई हाँसो उठ्यो किनकि ऊ त खुब हट्टा कट्टा मोटो घाटो राम्रो राम्रो कपडा लगाएको हातमा घडी अनि तिनैजनाले मिलेर भने के भयो त तिमीसँग पनि सुन थियो तिमीसँग पनि सुन थियो र तिमीसँग पनि सुन थियो आखिर के भयो भन्यो त्यही भयो जे मैले गरे यसलाई भनिन्छ मान्नु तपाईँ मान्न चाहनुहुन्छ या जान्न चाहनुहुन्छ मान्न चाहनुहुन्छ भने गलत ठाउँमा आउनुभयो जान्न चाहनुहुन्छ भने ठिक ठाउँमा आउनुभयो जुन समुद्रको तपाईँलाई खोजी छ त्यो समुद्र तपाईँबाट टाढा छैन तपाईँ भित्र नै छ र त्यही समुद्रबाट तपाईँ आउनुभयो अनि त्यही समुद्रमा तपाईँले मिल्नु छ र जीवित छँदै तपाईँ त्यो समुद्रमा पुग्नुभयो भने तपाईँका सारा अभिलाषाहरू पूरा हुनेछ।
1: थप जानकारीका लागि premrawat.com अथवा 01-590-1765 र 98-43-1650-11 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9856035394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर
4: सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र 3 कम्प्लेक्सको बीचमा।
7: फोन नम्बर 061587915।
9: हेलो,
10: हेलो,
9: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
11: हजुर,
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
11: लु दिन त। हेलो, भन्नुहोस् त।
9: हेलो, हजुर
11: हजुर,
9: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भने रहेछ, के भयो?
11: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, किन दिन्थे?
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
13: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
12: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
13: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जोगाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
16: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
15: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
16: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
15: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुत्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
15: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
15: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
17: आयो है मासु, ताजा ताजा मासु दोस्ती।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 9805267793 97650960। दोस्ती टु मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर
4: गुरुकुल
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
5: खै जन्मदर्ता दिनुहोस् त।
6: जन्मदर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
10: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
9: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
10: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
12: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
11: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
12: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165356551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
13: बाँकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सिद्धेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर सम्पर्क 9816562983 9855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
14: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ
15: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
14: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
15: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
14: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
15: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
14: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
15: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
16: घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
17: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँको अस्ति त केही चिन्तै हुँदैन
18: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
19: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
20: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161541994 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161525904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नापा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ.
9: मदन भण्डारी साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
2: मानव अधिकार र पत्र
8: जति चाहिँ हामीले आशाधित रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ.
11: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ.

0: नमस्कार
1: नमस्कार हजुर
0: कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौं अन्तर्राष्ट्रिय लागु औषध तथा अवैध तस्करी विरूद्धको दिवस जुन 26 अर्थात पर्सी परेको छ। यसै अवसरमा चाहिँ लागु औषध प्रयोगकर्ताको अवस्था, चुनौती र यसलाई न्यूनीकरण गर्ने केही उपायहरू के कस्तो अवस्था रहेको छ, यो विषयमा हामी छलफल गर्नेछौं। छलफलका

0: आज हामीसँग हुनुहुन्छ कास्कीका सहायक प्रमुख जिल्लाधिकारी हुनुहुन्छ, नेपाल सरकारले तोकेको व्यक्तित्व हुनुहुन्छ, कास्की जिल्लाको लागू औषध नियन्त्रण अधिकारी हुनुहुन्छ चित्रांगत बराल, उहाँसँगको कुराकानी लिएर आएका छौं। यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद दुर्गाजी। अब आज एकदमै महत्वपूर्ण कार्यक्रम, खास गरेर यो हाम्रो देशलाई मात्रै होइन संसारलाई पनि एउटा बेसरी नराम्ररी प्रभाव पारेको र एउटा देशको यो संसारको विकासलाई, मानव सभ्यताको विकासलाई एकदमै नराम्रो असर पाइरहेको यो लागू औषधको जुन कारोबार छ र खास गरेर युवा लगायत यो समाजका धेरै व्यक्तिहरू त्यसमा फँसेर समाजको यो जुन मानव विकासलाई नै नकारात्मक प्रभाव पार्ने विषयमा आज तपाईँले जुन छलफल गर्नुभयो र मलाई आमन्त्रण गर्नुभयो, त्यो कार्यक्रमको कारण लागि तपाईँलाई आमन्त्रण गर्नुभएकोमा तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै यो रेडियो सफलता परिवारलाई पनि धन्यवाद दिन चाहन्छु।
0: हजुर सर, अहिले नेपाल अथवा विशेष गरेर कास्की जिल्लामा लागू औषध प्रयोगकर्ताको अवस्था चाहिँ कस्तो छ पछिल्लो समय?
1: यो लागू औषध प्रयोगकर्ताको अवस्थाको विषयमा नेपाल सरकारले समय समयमा सर्वेक्षण गरिरहेको छ। 2071 सालमा केही सर्वे गरेको थियो। अब त्यो सर्वेमा एकदमै त्यो खास गरेर खुलेर लागू औषध प्रयोगकर्ताले आफ्नो विवरण पनि नदिने र त्यो यति नै संख्या भनेर निकाल्दाखेरि पनि कति कहिलेकाहीँ डाटाहरू भएभन्दा कम डाटा देखिने अवस्था त आउन सक्छ। त्यतिखेरको अनुमान र अहिलेको यसलाई जाने परिष्कृत अनुमान 2024 कति थियो भन्ने कुराहरू अनुमान गर्दाखेरि हाम्रो नेपालभरिमा 156,821 लागू औषध दुर्व्यसनी छन् भनेर एउटा डाटा निस्केको छ। त्योभन्दा अझै बढी डाटा पनि हुन सक्छ र यो नेपाल सरकारले गरेको सर्वेक्षणमा 5.06% दरले यसको वृद्धि दर छ भन्ने कुराहरू आएको छ। र त्यही माथि अर्को एउटा डाटा एकदमै महत्वपूर्ण डाटा जस्तो लाग्छ, यो नेपालमा भएका कैदीहरूको जुन चाहिँ थुनवा कैदीहरू कारागारमा रहेका कैदीहरूको संख्या हेर्दाखेरि त्यो कैदीको संख्या मध्येमा 21.71% भनेको लगभग 22% व्यक्तिहरू लागू औषध दुर्व्यसनी छन् भनेको छ। यो केही अगाडिको डाटामा 29,012 चाहिँ कुल कैदीहरू भएको डाटामा 6,126 चाहिँ नेपालमा कैदीहरू रहेको भन्ने छ। त्यो हुँदाखेरि यो लागू औषधको अपराधको हिसाबले पनि लागू औषध एकदमै धेरै महत्वपूर्ण संख्या छ र हामी कास्की जिल्लामै भन्दा पनि हेर्दाखेरि पनि लागू औषधको मुद्दाको संख्या, यो लागू औषध नियन्त्रण ब्युरोले मात्रै दर्ता आएको मुद्दा हेर्दाखेरि पनि अब 2081 सालमा 129 मुद्दा दर्ता थिए, 81-82 95 मुद्दा दर्ता छन् भने अहिले यो 82-83 चैत मसान्तमै 65 मुद्दा दर्ता भएका छन्। अनि यो जिल्ला कास्की जिल्ला प्रशासन जिल्ला प्रहरी कार्यालयले छुट्टै दर्ता गर्छ र मुद्दा पक्राउ यो संख्या पनि एकदमै बढ्दो अवस्थामा छ र यो दुर्व्यसनीको संख्या चाहिँ जुन चाहिँ यसरी बढ्दो अवस्था देख्दाखेरि यसलाई चाहिँ अब हामीले नियन्त्रण गर्न चाहिने अलिक विशेष योजना बनाएर कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने अवस्था छ।
0: हजुर सर, यो प्रयोगकर्ताको उमेरको हिसाबले चाहिँ कुन उमेर समूह चाहिँ बढी लागेको देखिनु?
1: यो 2071 जुन चाहिँ सर्वे थियो नि, त्यो सर्वेमा तथ्याङ्क हेर्दाखेरि 20-29 उमेरका व्यक्तिहरू मध्ये 69.5% भनेको लगभग 70% व्यक्तिहरू यो लागू औषधमा दुर्व्यसनमा फँसेको देखिन्छ र यो लागू औषधको यो संख्या चाहिँ नि हेर्दाखेरि हाम्रो खास गरेर उत्पादनमूलक र यो केही गर्नपर्ने मेन उमेरमै उहाँले शैक्षिक आर्थिक विभिन्न प्रगति गर्ने उमेरमै दुर्व्यसनमा फँसेको अवस्था छ। त्यसले गर्दाखेरि अब हाम्रो भविष्य निराशाजनक भएको देखिने अवस्था छ।
0: हजुर, पछिल्लो समयमा यो बढ्नुको कारण चाहिँ के हो सर?
1: यो बढ्नुमा त अब यो पछिल्लो मात्र होइन, यो धेरै समयमा यो बढ्ने अवस्था चाहिँ नि यो खास गरेर अहिले यो विद्यार्थी कोही पनि युवाहरू लागू औषधमा फस्दाखेरि देखिएको अहिले हामीले सर्वे गर्दाखेरि बुझ्दाखेरि यो साथी सङ्गतिको संवाद अब त्यो उत्सुकता विभिन्न किसिमको मानसिक दबावहरू जस्ता होलान्, अब अहिले केही सामाजिक सञ्जाल लगायत केहीमा चाहिँ लागू औषधको बारेमा भएको दुरुपयोगका कुराहरू होलान् र अर्को एउटा सबभन्दा र यो हामीले बुझिनुपर्ने यो हाम्रा कास्की जिल्लाकामा बस्ने अब यो रेडियो सुनेर सबै देश संसारभरि सुन्नुभएकोमा यो परिवारमा बच्चाको रेखदेख र बच्चालाई त्यो निगरानी मात्र होइन माया ममता र बच्चाको बारेमा ख्याल नगर्दाखेरि पनि त्यो समस्या भएको छ. हामी बच्चालाई चाहिँ नि समय थप पुर्याइदिएका छौँ, अब बच्चा पढिहाल्छ नि, राम्रो गरिहाल्छ नि भनिएको छ. तर बच्चाको बारेमा सबैभन्दा नजिकको बच्चाको मित्र भनेको बा आमा, उसको परिवारै हो. त्यो परिवारले अलिकति ख्याल नगर्दाखेरि यो बढ्ने अवस्था देखिएको छ. अब त्यसमा चाहिँ नि अब बाउ आमाले आफ्नो बच्चाको कस्तो छ सङ्गत, के गर्दैछ, उसको चालचलन व्यवहार कस्तो छ भनेर राम्रोसँग बुझ्नुपर्छ. बच्चा बिग्रिहाल्यो भने बच्चालाई सुधार हुँदैन, धेरै अप्ठ्यारो हुन्छ, धेरै अप्ठ्यारो
0: छ. भनेपछि यो अभिभावकको व्यस्त जीवन शैलीको कारण भन्न मिल्छ
1: हो? एकदमै यो चाहिँ अभिभावकको व्यस्त जीवन शैलीको कारण, साथसाथै अभिभावकहरूलाई चाहिँ नि यो दुर्व्यसन र अन्य विषयमा अलिकति हामीले सचेतना पुर्याउन नसकेको हो कि भन्ने चाहिँ छ. तर जहाँ पढा लेखा राम्रो व्यवसाय गरिरहेका अभिभावकका बच्चा बच्ची पनि त्यो दुर्व्यसनमा फँसिरहेको देख्दाखेरि उहाँले समय दिन नसकेको अवस्था हो कि जस्तो हामीलाई महसुस भएको छ.
0: यो तथ्याङ्कलाई हेर्नु भने एकदमै भनौँ न चिन्ताजनक अवस्था नै हो कि यो अवस्था, किनभने एकचोटि फँसिसकेपछि सरले भनिसक्नुभयो फेरि फर्किन एकदम गाह्रो हुन्छ. जुन ऊर्जाशील समयमै फँसेपछि फेरि उसको करियर पनि राम्रो बन्न सक्दैन. यो हिसाबले हेर्दाखेरि सर, अन्तर्राष्ट्रिय लागु औषध तथा अवैध तस्करी विरुद्धको दिवसको महत्व चाहिँ के छ?
1: अब अहिले दुर्गाजीले भन्नुभयो नि, त्यो महत्वपूर्ण विषय कुरा राख्नुभयो. यो लागु औषध भनेको कुनै पनि वस्तुको प्रयोगमा उसलाई लस सिर्जना गर्ने विषय हो. अब यो लस सिर्जना गर्ने विषय चाहिँ उसलाई लतबाट छुटाउनको निम्ति खास गरी यसले लागु औषधले मान्छेको स्नायु प्रणालीमै प्रभाव पारिसकेको हुन्छ. स्नायु प्रणालीमा प्रभाव पारिसकेको होला, त्यसमा हामी प्राय के भन्ने भन्छौँ अङ्ग्रेजीमा डिपेन्डेन्सी सिन्ड्रम भन्छौँ. त्यो चाहिँ नि मान्छे त्यो त्यसको एकदमै ऊ चाहिँ त्यो त्यो नभइकन ऊ बाँच्नै नसक्ने अवस्था सिर्जना हुन्छ. र पछि यसको उपचार पनि त्यो जुन चाहिँ उपचारै गर्नुपर्ने हो. र यो लागु औषध हामीले कहिले काहीँ एकदमै उसको खराब बानी व्यवहार भनेर भन्ने गरिएको छ नि. म यो यो हाम्रो महत्वपूर्ण सञ्चार माध्यमबाट म के भन्न सक्छु भने यो खराब बानी व्यवहार हो. तर लागु औषधमा दुर्गसँग फँसिसकेको मान्छे चाहिँ नि अब खराब बानी व्यवहार अर्को मान्छे भनेर हामीले हेला होचो गर्नु हुँदैन. यो भनेको रोग हो, यो चाहिँ अब रोगमा फँस्यो. रोगमा फँसेपछि अरू रोगहरूको हामी उपचार गर्न जति मेहनत गर्छौँ नि, हो त्यसरी नै यसको उपचारमा हामी लाग्नुपर्छ. अब हाम्रो समाजमा म के भन्दै भन्न चाहन्छु भने, हामी यसलाई रोगको रूपमा लिन नसक्दाखेरि हामीले यसलाई चाहिँ अझै हल्का रूपमा लिएका छौँ. अब म विभिन्न यो महत्वपूर्ण सञ्चार माध्यमबाट म अभिभावकहरू, हाम्रा समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू र नीति निर्माणमा बस्ने सबै व्यक्तिहरूलाई पनि म अनुरोध गर्न चाहन्छु, यो चाहिँ रोग हो. रोगको उपचार हामीले ठिक समयमा गर्न सकेनौँ भने त्यसले पछि ठुलो भयावह हुन्छ. एउटा यो इन्डिभिजुअल व्यक्तिको निम्ति पनि यो धेरै खतराको विषय हो. त्यसको निम्ति यो लागु औषधलाई चाहिँ हामी उपचारबाट मात्रै उसलाई चाहिँ हटाउन सकिन्छ. हामी गाली गरेर उसलाई छुनेर राखेर हामी यो हटाउन सकिँदैन. त्यसको निम्ति यो दीर्घकालीन रूपमा छुट्याउनको निम्ति, व्यक्तिलाई छुट्याउनको निम्ति उपचार पद्धतिमै जानुपर्छ.
0: हजुर सर, आफू तपाईँ आफै पनि लागु औषध नियन्त्रक अधिकारी भएको हुनाले सर त्यो कारणहरू हामीले छलफल गर्यौं, त्यसको असर चाहिँ कस्तो हुँदो रहेछ? जस्तै यसलाई हजुरले रोग भन्नुभयो, रोगको रूपमा आम समुदायले उहाँहरूको परिवारले स्वीकार्न चाहिँ कतिको सहज रूपमा स्वीकार्नुहुन्छ यो रोगी हो भनेर?
1: अब यो यसमा चाहिँ नि म आज प्रसङ्ग उठाउनु भयो हजुरले, एकदम महत्वपूर्ण. बाउ आमा अथवा समाजले खास गरेर आफ्नो छोराछोरी अभिभावकले मेरो छोरालाई लागु औषध दुर्व्यसनमा फँसे कि फँसेन भनेर बुझ्नको निम्ति दुई चारवटा कुरामा ख्याल गर्नुपर्छ. त्यो बच्चा चाहिँको शारीरिक अवस्था कस्तो छ त्यो बारेमा ख्याल गर्नु पर्यो. बच्चा चाहिँ दुब्लाउँदै गइरहेको छ, खान मन गर्दैन, अब एकान्तमा बस्छ, ऊ कहीँ परिवारका अरू मान्छेहरू इष्टमित्र आउँदाखेरि उनीहरूसँग घुलमिल हुन खोज्दैन, कहीँ सामाजिक सांस्कृतिक कार्यक्रममा जान मान्दैन भने बच्चाको चाहिँ केही अप्ठ्यारो भयो कि कुनै समस्या छ कि भनेर बच्चा बाबुआमाले ख्याल गर्नुपर्छ. अब यो उमेरको के चाहिँ घुलमिल हुँदैन भन्नु हुँदैन. अर्को कुरो, उसलाई त्यो मानसिक समस्या पनि भइसकेको हुनसक्छ, ऊ टोलाउने एकदमै त्यस्तो अवस्था हुन्छ, शारीरिक रूपमा उसको तौल घट्दै गएको हुन्छ, दुब्लाएको हुन्छ, अब अरू कुराहरू हुन्छन्. अनि अर्को इस्यु चाहिँ बच्चा बुझ्न सकिने कुरो भनेको उसको कपडाहरूमा कहीँ केही गन्धहरू आउने, चुरेट अरू लगाएका केही टुक्राहरू रहने, प्लास्टिकहरू रहने, अब यी केही इश्यूहरू देखिँदाखेरि पनि मेरो बच्चा केही भयो कि भनेर ख्याल गर्नुपर्छ र यसले चाहिँ नि यसका असर त धेरै छन्, शारीरिक असर हुन्छ, मानसिक असर हुन्छ, पारिवारिक असर त धेरै समस्या छ, जसले चाहिँ परिवारमै डामाडोल हुन्छ, समाज इज्जतको अरू अन्य कुराले पनि समस्या ल्याउँछ र अब अरू अन्य सामाजिक सांस्कृतिक असरहरू धेरै छन्। खास गरेर यसको असरको बारेमा सुरुमै बाबुआमाले अभिभावकले थाहा पाउन सक्यो भने हामीले यसलाई नियन्त्रण गर्न रोग पनि अलि नछिप्पिँदै थाहा भयो भने छिटो उपचार गर्न सकिन्छ। हामी यो यसमा चाहिँ परिवारका सदस्यहरूले ख्याल गर्नुपर्छ।
0: त्यो एकदमै दुर्व्यसनमै फस्ने त धेरै लामो समयपछि होला कि सर होइन?
1: हो, एकदमै दुर्व्यसनमा फस्ने कुरो के हो भने हामी जहिले पनि यो सचेतना कार्यक्रममा मैले जहाँ पनि हामीहरू भन्ने गर्छौँ यो लघु औषधको सुरुवात चाहिँ नि बच्चाहरूलाई चाहिँ नि यो सामान्य चुरेटबाट सुरु हुन्छ। यो बच्चाहरू जब चुरोट खाने अरू केही कुरा हुन्छ त्यसपछि उसले कर्मश गाँजा खाने अरू त्यो गाँजाभन्दा माथिल्लो लेभलको खाँदै जाने उसलाई त्यो लघु औषधले उसलाई असर गर्न सकेपछि उसले इन्जेक्सनहरू दिने ट्याब्लेटहरू खाने अरू धेरै माथि जाने गर्छ। त्यो हुँदाखेरि बच्चाहरूलाई चाहिँ नि यो गलत खास गरेर बाबुआमाले पनि चुरेर चाहिँ खाएको देख्दाखेरि यो राम्रै कुरा हो भनेर बच्चाहरूले खान सक्छन्। त्यो हुँदाखेरि हामीले चाहिँ बच्चाहरूलाई सुरुमै त्यो तल्लो लेभलको लागु औषधबाट उनीहरूलाई जोगाउन सकियो भने हामीले माथि पुर्याउन सकिन्न र माथिको लेभलको जुन चाहिँ उसलाई चाहिँ एकदमै मानसिक असरै परिसक्यो भने अब हामी चाहिँ फेरि त्यसलाई चाहिँ त्यसै छुटाएर मात्रै हुँदैन, त्यसको चाहिँ अरू साइड इफेक्ट पनि हुन्छ, त्यसलाई चाहिँ उपचारै गर्नुपर्छ।
0: हजुर सरले अघि सुरुवातमै यहाँ भनिहाल्नुभयो चुरोटबाट सुरु हुन्छ भनेर, यो लागु औषधका पनि प्रकार हुँदो रहेछन् सर, कसरी प्रयोग हुँदो रहेछन् सर यो?
1: अब अहिले चाहिँ हामी कहाँ मैले यो लागु औषधको केही हिस्ट्रीहरू पनि हेरियो, हिस्ट्रीहरू गर्दाखेरि पहिला चाहिँ हामी यो इन्जेक्सन दिने लागु औषधहरू ब्रुफिन डाइजेपाम जस्ता लागु औषधहरू प्रयोग हुन्थ्यो अनि प्रहरी र अब हाम्रो सुरक्षा निकाय र अन्य हामीले अनुगमनले हामीले यसलाई कारवाहीको दायरामा ल्याउन थालिसकेपछि अब पछि चाहिँ नि यो ट्रामाडोल टापेन्डाडोल लगायतका केही औषधिहरू ट्याब्लेट फर्ममाहरू प्रयोग गर्न थालियो र त्यसले पनि लागु औषधको काम गर्ने भएको हुनाले नेपाल सरकारले पछि निर्णय गरेर त्यसलाई चाहिँ नि यो इलिगल अवैध रूपमा परिभाषित गरिसकेपछि अहिले फेरि अर्को नयाँ अब त्यो जुन चाहिँ नयाँ औषधिहरूमा गएको देखिँदैछ र यो प्री ग्याबालिन स्टारगन बोमिन टुपेन यस्ता लगायतका औषधिहरूमा युज गर्ने काम भएको छ। यो प्री ग्याबालिन जस्ता औषधिहरू चाहिँ नि अस्पतालको फार्मेसीमा मात्रै प्रयोग गर्न पाइन्छ, अन्यत्र प्रयोग गर्न पाइँदैन। यस्ता औषधिहरू चाहिँ अन्यत्र बेचिराखेको डाक्टरको प्रिस्क्रिप्सनहरू बिना बेचिराखेको यस्ता कामहरू पनि भएका छन्। यसले अहिले हिजो मात्रै हामी यही यो दिवसकै उपलक्ष्यमा हिजो मात्रै हामीले एउटा फार्मेसी अहिले सबै फार्मेसीको नाम ठेगाना सबै अनुसन्धान हुँदैछ, हामीले उहाँको त्यहाँ सञ्चालक एकजना सञ्चालिकालाई हामीले हिजो पक्राउ गरेर मुद्दाको कारवाहीको सुरुवात गरेका छौँ र अब म सबै औषधि व्यवसायीहरूलाई पनि म के भन्छु भने अब व्यवसाय चाहिँ एकदमै राम्रोसँग गरौँ, जसले सरकारले तोकेका र यो जुन चाहिँ हामी नार्कोटिक ड्रग्सहरू लगायत अन्य ड्रग्सहरू जुन लागु मान्छेलाई डिपेन्डेन्सी सिन्ड्रोम दिने ड्रग्सहरू औषधिहरूमा गोप्यताखेरि तपाईँहरूले चाहिँ कानुनले प्रक्रिया पुर्याए अनुसार अभिलेख राख्ने डाक्टरको प्रिस्क्रिप्सन राखेर यसरी बेच्ने काम गरौँ र साथसाथै नेपाल सरकारले तोकेर हस्पिटल फार्मेसीमा मात्र बेच्न दिने भनेर तोकेका औषधिहरू जुन फार्मेसीमा बेच्छ जुन चाहिँ अपरेसन गरिसकेका बिरामीहरूको प्रयोग गर्नुपर्ने औषधिहरू लगायतका औषधिहरू छन् ती औषधिहरू चाहिँ नबेच्न म सबैलाई अनुरोध गर्छु। यो कानुनले चाहिँ कारवाहीको दायरामा ल्याउँदाखेरि हामी अलिक त्यसलाई चाहिँ हामी कडा कारवाही गर्छौँ, हामी त्यसमा कुनै पनि कम्प्रोमाइज हुँदैन।
0: हजुर, कास्कीमा सबैभन्दा बढी प्रयोग हुने लागु औषध चाहिँ कुन कुन रहेछ?
1: अहिले कास्कीमा मैले अहिले सुरुमै भने नि कास्कीमा चाहिने यो लागु औषध चाहिने हामीले देख्यौँ, हामीले यहाँ प्रयोग गर्दै गर्दाखेरि यो हामी एरिया हेरेर पनि छ, हामीले यो लागु औषधको कास्कीमा कुन कुन ठाउँमा लागु औषध प्रयोग हुँदैछ, के के किसिमका लागु औषधहरू प्रयोग हुन्छन् भनेर हामीले यो कास्की जिल्लालाई विभिन्न क्षेत्रमा बाँडेका छौँ र हामीले यो पर्यटकीय गतिविधि हुने ठाउँमा चाहिँ नि केही औषधि जन्ने लागु औषधहरू ट्याब्लेटहरूको प्रयोग अलिक बढेको देखिएको छ। अन्य ग्रामीण क्षेत्रमा गाजाहरू लगाएका लागु औषधहरू प्रयोग भएको देखिन्छ र हामीले त्यो एरियालाई वर्गीकरण गरेर त्यो एरिया अनुसारै हामी कारवाहीलाई अगाडि बढाउने भनेर हामी पुरै तयारीमा पनि छौँ, हामीले गरिराखेका पनि छौँ। अब यसलाई चाहिँ नि म यो सबै यो श्रोताहरूलाई महानुभावलाई म के अनुरोध गर्छु भने यो हामीले समाज राम्रो बनाउने हो भने यो लागु औषध भनेको सरुवा रोग जस्तो हो। तपाईँहरूले यो लागु औषध प्रयोग गरेको कसैले देख्नुभयो भने त्यो छिमेकीको छोराछोरीले कसैले प्रयोग गरेछ भने पनि हामीलाई सूचना दिनुहोस्। तर तपाईँहरूले दिनुभएन, छिमेकी छोराछोरी बिग्रिराखोस् भनेर सम्झाउनु भयो भने पनि त्यो सरुवा रोग हो। अस्ति COVID-19 भनेर एउटा मा चाहिँ तपाईँहरूले यति सचक सजग हुनुहुन्थ्यो, त्यो कोभिडभन्दा छिटो सर्ने रोग हो। त्यो हुँदाखेरि तपाईँहरूको छोराछोरीले पनि अरू तपाईँहरूको परिवारमा पनि आउँछ त्यसले, त्यो हुँदाखेरि पहिल्यै त्यसलाई निराकरण गर्नुपर्छ र कसैले लागु औषध प्रयोगकर्ताको सूचना दिँदाखेरि त्यसलाई तपाईँले एकदमै त्यो छिमेकी अरू कसैले दियो भनेर तपाईँले त्यो शत्रुको व्यवहार पनि नगर्नुहोस्। किनभने तपाईँकै हितका लागि आएको अहिले तपाईँको बच्चालाई चाहिँ कानुनी कुनै कारवाही भयो भन्दैमा त्यो मान्छेले एकदम चित्त दुखाउनु पर्दैन। समाज सुधार्ने हो, तपाईँ परिवारै सुधार्नुको निम्ति हामी लागेका छौँ। अब यो राज्य चाहिँ हामी यो के अरे गृह प्रशासन चाहिँ अब नेपालमा लागु औषध नियन्त्रण होस् भनेर हामी लागेका पनि छौँ। यो सरकारले चाहिँ यो लागु औषध नियन्त्रण राष्ट्रिय नीति 2063 रणनीति 2066 बनाएको छ। अहिले लागु औषध नियन्त्रण सम्बन्धी ऐन चाहिँ हाम्रो 2033 थियो र त्यसलाई प्रभावकारी कार्यान्वयन गर्नुको निम्ति हामी नियमावली पनि बनाउँदैछ नेपाल सरकारले। अब हामी यो लागु औषध नियन्त्रणको निम्ति कार्यक्रम रणनीति नीतिहरू बनाएर अगाडि बढिरहेको छ।
0: हजुर सर, यति धेरै लागेको लागि हुनुहुन्छ, सरकार प्रहरी स्थानीय जनसमुदाय पनि लागेको देख्छु, अहिले त वडा वडामा कार्यक्रम पनि भइरहेको छ, तर झन् किन बढेको छ, यसको मुख्य चुनौती नियन्त्रण गर्नका लागि चुनौती चाहिँ के हो सर?
1: अब हामी मैले अहिले भने नि हामीले रणनीति केही बनाएका छौँ, सरकारले जाने रणनीति जाने यो नेपाल सरकारले संसारमै मान्यता प्राप्तै रणनीति बनाएको छ। हामीले त्यो रणनीति के बनाएको छ भने हामीले आपूर्ति नियन्त्रण गर्नुपर्छ भनेर एउटा रणनीति बनाएको छौँ। अवैध खेतीहरू छ, अवैध लागु औषध खेती छ भने त्यो नष्ट गर्ने हटाउने, ओसार पसार रोक्नको निम्ति चेक जाँचहरू गर्ने, आपराधिक गतिविधि कहाँ भइरहेको छ भनेर अनुसन्धान गर्ने, मुद्दा लगाउने, कारवाही गर्ने कामहरू हामीले त्यो एकदमै गरेका छौँ। अर्को चाहिँ यो मागै घटाउनुपर्छ भनेर हामी फेरि अर्को रणनीतिमा लाग्छौँ, त्यो चाहिँ सचेतना अभिवृद्धि गर्नको निम्ति विभिन्न कार्यक्रमहरू गर्दैछौँ। अनि अर्को महत्वपूर्ण हाम्रो रणनीति भनेको क्षति न्यूनीकरण भनेको छ। क्षति न्यूनीकरणको निम्ति हामीले उपचारको कुराहरू हस्पिटलहरूमा अहिले त्यो साइकेट्रिक वार्डहरू जुन चाहिँ स्थापना भएका छन् त्यहाँ अहिले उपचार गर्ने कुराहरू छ। अनि केही हामीले रिहाबिलिटेसन सेन्टरहरू भनेर पुनस्थापना केन्द्रहरू भनेर सरकारले प्रोत्साहन गरेर कामहरू गरिरहेको छ, यस्ता कामहरू पनि गरेका छौँ। अर्को हाम्रो महत्वपूर्ण रणनीति भनेको अनुसन्धान विकासका निम्ति केही कामहरू भएका छन् र अर्को विशेष हामी सहभागिता जनसहभागितामा नै यो लागु औषध नियन्त्रण गर्न सकिन्छ भनेर हामी लागेका छौँ। तर त्यति गर्दै पनि हामीलाई केही चुनौतीहरू छन्। अहिले हामी यो हाम्रो अफिसमा पनि हामी शिक्षा समिति लगायत सबै ठाउँमा हामी यो छलफल पनि गर्छौँ, यसलाई एकदमै मेन एजेन्डा राखेर हामी छलफल गरिरहेका छौँ। अहिले मेन समस्या भनेको हामी चाहिँ यो चाहिँ अलिकति सङ्गठित अपराध छ। यसको मेन सङ्गठित अपराध भएको हुनाले यसको त्यो अपराधमा संलग्न मान्छेहरू चाहिँ को हुन् भनेर पहिचान गर्न धेरै अप्ठ्यारो र यो अन्तर्राष्ट्रिय गिरोह पनि रहेछ यसमा। अब हामीले भन्ने गर्छौँ कि संसारमा सबैभन्दा के अरे खतरा अपराधहरू मध्येमा यो लागु औषध पनि हो। अब अवैध हातहतियार, मानव बेचबिखन, ओसार पसार जस्तै यो एक नम्बर दुई नम्बरमै पर्ने यो सङ्गठित अपराध हो। त्यो भएको हुनाले हामीले यसलाई चाहिँ रोक्नलाई अलिक कठिन पनि भएको छ, हामी त्यही अनुसारले रणनीति पनि बनाउँदैछौँ। अर्को एउटा कुरो के हो भने यो व्यक्तिगत कुरा पनि रहेछ, व्यक्तिगत कुरा विषय भएको हुनाले मान्छेहरूले के गर्ने भने यो विषयलाई लुकाउने, उनीहरूले लुकाउने, थाहा दिए सम्पर्क थाहा दिन नपाएको हुन्थ्यो भन्ने। र अर्को कुरो के हो भने परिवार समाजमा पनि हामीसँग अज्ञानता हो कि हामीसँग त्यो केही भएका कारणले
2: यो मेरा छोराले लगभग गर्दैछ भनेर छोरीले गर्दैछ भनेर भन्यो भने त मेरो इज्जत जान्छ भनेर भन्नुहुन्छ। अब रोग भएको कुरो जानकारी नगराएर इज्जत जाँदैन, त्यसको त उपचार पो गर्नु पर्यो। यो विषय चाहिँ एकदमै हामी सचेतना पनि राम्रोसँग पुर्याउन सकेनौँ भन्ने हाम्रो अर्को चुनौती छ। अर्को यो चाहिँ नि अवैध कारोबार व्यापारी क्रियाकलाप छ, अनैतिक व्यापारी क्रियाकलाप। यो अनैतिक व्यापारी क्रियाकलाप भएको हुनाले यसमा आर्थिक लाभ पनि रहेछ, आर्थिक लाभ भएको हुनाले केही गलत मनसाय भएका व्यक्तिहरू, केही गलत मनसाय भएका व्यवसायहरू यसबाट छिटो कमाएर धनी हुन्छौँ भन्ने लाभ हुँदाखेरि उहाँलाई चाहिँ नि हामी कोसिस गरेर कानुन दायरामा ल्याउँदा पनि केही मान्छे छुटेको केही भएकोमा उहाँहरूलाई चाहिँ हामीले राम्रोसँग पहिचान गरेर काम गरेर सकेका छैनौँ। अब हामी यिनै चुनौतीलाई सामना गर्ने हेरेर कास्की जिल्लामा पनि नीति रणनीति बनाएर हामी लाग्छौँ र हामीले यो कास्की जिल्लालाई चाहिँ लागु औषध मुक्त जिल्ला, एकदमै दुर्व्यसन कम भएको जिल्ला बनाउँछौँ। यस्तो काम गर्न सक्यौँ भने हाम्रो कास्की जिल्लाको इज्जत पनि बढ्छ।
0: हजुर सर, एउटा प्रश्न अहिले धेरै आइरहेको थियो, त्यो अझ बढी हजुरलाई जानकारी होला। जस्तै लागु औषध प्रयोगकर्ता युवाहरू त बढी छँदैछन्, त्यसमा पनि अझै बढी ओसार पसार भनौँ न एक ठाउँबाट अर्को ठाउँमा लगिदिने माने भर्खरको युवाहरूलाई चाहिँ प्रयोग गरिएको छ भन्ने कुरा सुनिन्छ। यो चाहिँ
2: एकदमै अहिले खास गरेर लागु औषधको मैले अहिले भने नि सुरुमै भन्दाखेरि यो संगठित अपराध हो भनेको थिएँ नि। यो संगठित अपराध भनेको यस्तै काम हुँदो रहेछ, त्यो जुन मेन कारोबारी चाहिँ नि एकदमै हिडनमा बस्ने गोप्यमा हुने उसका तीन चारवटा लेयर हुँदै गएर अब एउटा सामान्य महिलाहरू जो एकदमै त्यो विषय नबुझेका यस्ता मान्छेहरूलाई चाहिँ नि अब त्यो यो लागु औषध हो पनि नभन्ने ट्याक्सी ड्राइभरहरू यस्ताको प्रयोग गरेर उहाँहरूलाई चाहिँ त्यो लागु औषध ओसार पसार गर्ने काम भएको छ। अहिले हामीले पक्राउ गरेका मान्छेहरूसँग सोधखोज गर्दाखेरि प्रहरीकोमा बसेर हामी छलफल गर्दाखेरि पनि उसले त्यो मेन सप्लायरको नाम बारेमा बुझाउनै नसक्ने त्यो भएको हुनाले यो म सम्पूर्ण के अरे हाम्रो श्रोता गणहरूलाई के भन्छु भने यो कुनै पनि सामानहरू ओसार पसार गर्दै हुनुहुन्छ, कुनै गुरु ड्राइभरहरू हुनुहुन्छ, यातायात व्यवसायहरू हुनुहुन्छ, त्यो हुँदाखेरि त्यो सामानको के हो, कहाँबाट आएको, कसरी हो, त्यसको राम्रोसँग पहिचान गरेर त्यसको के अरे रसिद काटेर बिल काटेर यो कानुनी रूपमा ओसार पसार गर्ने सिस्टम राखेर र त्यसको सबै विवरण राखेर सामानहरू ल्याउँदाखेरि तपाईँहरू पछि तपाईँहरू जो कारो क्यारे ओसार पसारमा कहाँ केही गर्नुहुन्छ खास गरेर यातायात व्यवसायहरू हुनुहुन्छ तपाईँहरू कानुनी झमेलाबाट धेरै मुक्त हुनुहुन्छ। त्यो भएको हुनाले अब कुनै पनि माल वस्तु ढुवानी गर्दाखेरि त्यसको बिल काट्ने त्यो वैधानिक रूपमा प्रयोग गर्यो भने उहाँलाई सजिलो पनि हुन्छ। अहिले चाहिँ यो सँग यो लागु औषध कारोबारीहरूले यस्ता कामहरू गरिरहेको अवस्था छ।
0: हजुर, लागु औषध दुर्व्यसन न्यूनीकरणका लागि दीर्घकालीन समाधान चाहिँ के हुन सक्छ?
2: अब दीर्घकालीन समाधान त अब यो अहिले मैले हामीले जुन चारवटा पाँचवटा रणनीति भनेको थिएँ नि त्यही रणनीतिलाई राम्रोसँग कारवाही गर्ने हो र त्यसमा चाहिँ आपूर्ति नियन्त्रणको कुरालाई राज्य सरकार र हाम्रो स्वच्छ निकाय परिचालित हुन्छ र माग घटाउने विषयलाई चाहिँ सचेतनाका कामहरू गर्नुपर्छ। यो माग घटाउने भनेको सचेतनाकै काम गर्ने हो र उपचारकै काम गर्ने हो र क्षति न्यूनीकरणको निम्ति सरकार अझै के अरे सुविधाहरू बढाएर अस्पतालहरू लगायत केही व्यवस्थाहरू गर्न सरकार लागेको छ र हामी सबभन्दा ठुलो कुरो म कास्की जिल्लाका सम्पूर्ण जनसमुदाय र आमा दिदी दाजुभाइ सबैलाई म के अनुरोध गर्छु भने अब तपाईँ हामी सबैको सहभागितामा मात्र यो नियन्त्रण गर्न सकिन्छ र यसलाई चाहिँ नि यो राज्यको मात्रै काम होइन समाजको प्रत्येक व्यक्तिको एकदमै जिम्मेवारी हो भन्ने विषयमा आजको यो दिवसले सबैलाई चाहिँ प्रेरणा जागोस्। अब अहिले नेपाल सरकारले मात्रै होइन अन्तर्राष्ट्रिय लेभलमा नि यो लागु औषध नियन्त्रण सम्बन्धी यसो अन्तर्राष्ट्रिय दिवस बनाएर हामी बनाउँदैछौँ। हामी चाहिँ विभिन्न प्रभात फेरीका कार्यक्रम सचेतनाका कार्यक्रमहरू गर्दैछौँ। हामी 12 गते बिहान चाहिँ हामी प्रभात फेरीसहित एउटा कार्यक्रम गरेर हामी यो कार्यक्रमको समापन पनि गर्दैछौँ। त्यो कार्यक्रममा पनि सबैलाई सहभागी हुन म अनुरोध गर्छु र तपाईँ हामी सबैको सहभागिताले मात्रै यो लागु औषध नियन्त्रण सम्भावना सम्भव छ र सहभागिता बिना चाहिँ नि सरकार एक्लै एक्लो प्रयासले चाहिँ यो सम्भावना छैन। तपाईँहरू सबै समुदायको सहभागिता र सहयोगको निम्ति म अनुरोध गर्छु।
0: हजुर, अन्त्यमा के भन्नुहुन्छ
2: अब यो अन्त्यमा के भन्छु भने यो लागू औषध अहिले हामी जतिसुकै मेहनत गर्दाखेरि पनि यो भुसको आगो चाहिँ सर्किरहेको छ यो लागू औषधलाई अलिकति एउटा चाहिँ यो विभिन्न किसिमले यो आधुनिकताको प्रतीक अहिले अहिले हाम्रो युवाहरूमा यो भेप लगायतका लागू औषधहरू प्रयोग गर्छन् त्यो भेप चाहिँ रसायनहरूको निकोटिन युक्त रसायन हुन्छ त्यहाँ त्यसले चाहिँ झन् के अरे व्यक्तिलाई लागू औषधको दुर्व्यसनमा फसाउँछ तर हामी के भन्दैछौँ भने त्यो भेप चाहिँ इलेक्ट्रिकल केही असर गर्दैन यस्ता लगाएका छन् हामीसँग भएको सचेतनाको अवस्था अलिकति क्लियर गर्नुपर्ने र अभिभावकहरूले आफ्ना छोराछोरीहरूको राम्रोसँग रेखदेख गर्नुहोस् अब छोराछोरी अहिले बिग्रियो भने केही भयो भने एक त छोराछोरीको भविष्य पनि बिग्रन्छ र बाबुआमाको भविष्य पनि के हो भने बुढेसकालमा सहारा भनेका छोराछोरी बिग्रँदाखेरि अझ हामीलाई अवस्था अन्धकारमय हुन्छ त्यो हुँदाखेरि म सम्पूर्ण काशी जिल्लावासी मात्रै होइन यो रेडियो सुनेर बस्नुहुने संसारभरिका अभिभावकहरूलाई म के भन्छु भने अब समाज सुधार्नको निम्ति प्रत्येक व्यक्ति लाग्नुपर्छ सबै व्यक्ति लाग्नुभयो भने समाज सुध्रिन्छ म त्यति कुरा भन्छु
0: यो समय दिनुभयो सर हजुरलाई धेरै धेरै धन्यवाद
2: धन्यवाद अब यो आज एकदमै महत्वपूर्ण विषय खास गरेर समाज सुधार्ने जस्तो एकदमै महत्वपूर्ण विषयमा मलाई यसरी रेडियोमा समय दिएर बोलाएर मलाई केही कुरा राख्न दिनुभयो त्यसको निम्ति हाम्रो दुर्गाजी लगायत यो रेडियो सफलतालाई एकदमै म धन्यवाद दिन्छु र यो सबै नेपाली लगायत संसारभरिका व्यक्तिहरू महानुभावहरूलाई यो लागू औषधको दुरुपयोगको अवैध कारोबार लगायतको अन्तर्राष्ट्रिय दिवस छ यो दिवसमा को शुभकामनासहित नेपाल र काशी जिल्लालाई नै लागू औषध दुर्व्यसनबाट घट्दै जाओस् र एकदमै राम्रो होस् भन्ने शुभकामना दिन्छु धन्यवाद
0: हस् धेरै धेरै धन्यवाद छ यो समयको लागि आज हामीले छलफल गर्यौं अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध तस्करी विरूद्धको दिवसको अवसर पारेर कास्की जिल्लामा लागू औषध प्रयोगकर्ताको अवस्था चुनौती र न्यूनीकरणका लागि हामी के गर्न सक्छौ एकजुट भनेर त्यो विषयमा छलफल गर्यौं छलफलका लागि सहभागी हुनुभएकोमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी नेपाल सरकारले तोकेको लागू औषध नियन्त्रक अधिकारी कास्की जिल्लाका हुनुहुन्छ चित्रांगद बराल सर उहाँसँगको कुराकानी प्रस्तुत गर्यौं यो दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू हुँदैछन् यो एउटा व्यक्ति एउटा परिवार ए मेरो त होइन त्यसको परिवारको बिग्रेको भनेर हुँदैन यो हामी सबै मिलेर यसलाई न्यूनीकरण यसका असर प्रत्यक्ष अप्रत्यक्ष रूपमा तपाईँ हामी सबैले भोगिरहेका छौं त्यसकारण यो सबै हामी सबैको समस्या हो यसलाई समाधानतर्फ लागौं भन्ने आग्रह गर्दै यो समय दिनुभएकोमा पुनः एकपटक हाम्रो आजको अतिथिलाई धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउने नै छौं त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् यहाँको दिन शुभ रहोस् शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66642, 98460-41081।
4: आयो है मासु, ताजा ताजा मासु दोस्ती।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट्स पोखरा आठ रत्नचोक।

0: वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, दुई हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
1: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
2: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाचनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 9852170714
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061-5551-071 9807-81-234 97-50-77-123 व्हाट्सएप नम्बर 9811-77-123
5: मन्जु तिमी त विदेश जान लाग्यौ रे
6: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
6: खै के गर्ने भने दिदी
7: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: कार्यक्रम सहभागिता
3: कहाँ कसको कति सहभागिता,
2: राजनीतिमा महिला सहभागिता कस्तो,
3: पर्यटनमा महिला सहभागिता कति,
2: उद्योग व्यापारमा महिलाको स्थान कहाँ,
3: अनि स्वास्थ्य र शिक्षामा महिला कति अगाडि।
2: साहित्य कला अनि संगीतमा महिलाको स्थान,
4: मेरो खुशी दिने।
3: अब मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा
2: समावेशीको आवाज
3: कार्यक्रम सहभागिता
2: हरेक हप्ताको बुधबार बिहान 8:00 बजेदेखि सुन्न नभुल्नुहोला।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103 थुप्रो 4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सहभागिता सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम सहभागिता आउने गर्दछ हरेक हप्ताको बुधबार बिहान 8:15 बजेदेखि। कार्यक्रम सहभागितामा हामी विभिन्न क्षेत्रमा महिलाहरूको सहभागिताको विषयमा छलफल गर्छौं। महिलाको अर्थपूर्ण सहभागिताका लागि वकालत गर्दै त्यो विभिन्न क्षेत्रमा महिलाहरूको सहभागिता बढ़ाउने कार्यक्रमको मुख्य उद्देश्य हो। हामीले समाजमा रहेर समाज परिवर्तनका लागि भनौं संस्थामा नेतृत्व गरेर गरिरहेका गतिविधिहरूलाई जोड्ने कोशिस गर्छौ। आज यसै अन्तर्गत हामीसँग हुनुहुन्छ अत्यन्त सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व पस्याङ राता माता महिला समूहका अध्यक्ष हुनुहुन्छ, कार्की नेता सम्पर्क समाजका पूर्व अध्यक्ष हुनुहुन्छ, पस्याङ टोल विकास संस्थाका पूर्व सल्लाहकार हुनुहुन्छ, विभिन्न सामाजिक संस्थामा अत्यन्त क्रियाशील व्यक्तित्व सीता शर्मा आज हामीसँग कुराकानीका लागि हुनुहुन्छ। सीताजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। अहिले पस्याङ राता माता महिला समूह को अध्यक्ष नेतृत्व गरिराख्नु भएको छ, कसरी चलिरहेको छ पस्याङ राता माता महिला समूह?
1: यस रेडियो सफलताका सम्पूर्ण पदाधिकारी र बहिनीलाई धेरै धेरै धन्यवाद गर्न चाहन्छु। र हाम्रो पस्याङ राता माता हाम्रो समूहमा पहिला सुरु भएको 2066 सालदेखि सुरु भएको संस्था हो। यस संस्थामा जो दिदी बहिनीहरू हाम्रो समूहका दिदी बहिनीहरू 132 जना सदस्य बन्नुभएको छ र त्यसमा हामी सबै दिदी बहिनी एक भएर हाम्रो यो टुल संस्था अगाडि बढाइरहेका छौं, विभिन्न कार्यक्रमहरू गरिरहेका छौं। यी दिदी बहिनीहरूलाई पहिला सुरुदेखि नै 30 कार्यक्रमहरू दर खाने कार्यक्रमहरू, रमाइला कार्यक्रमहरू गर्दै आएका छौं। टोलमा प्रत्येक महिनामा 2 चोटि टोलमा सरसफाई कार्यक्रम गरेका छौं र यी दिदीबहिनीहरूको लागि हामीले सामाजिक विकासबाट पैसा ल्याएर सहयोग मागेर 2 दिने नेतृत्व कला। अब दिदीबहिनीहरू मास्कमा गएर बोल्न सक्नुहुन्न, अगाडि गएर बोल्न सक्नुहुन्न भनेर 2 दिने तालिम पनि ल्याएर समापन गरेका छौँ भव्यका साथ। र हामी यो म्याराथन कार्यक्रममा पनि हाम्रा दिदीबहिनीहरू भाग लिनुभएको छ र त्यसमा पनि हामी राम्रो दौड़मा भाग लिएर अगाडि बढेका छौं र यो डेंगू सम्बन्धी पनि हामी कार्यक्रम गरिरहेका छौं र पाठेघरको क्यान्सर, मुखको क्यान्सर सम्बन्धी पनि पस्याङ राता माता आमा समूहले कार्यक्रम ल्याएर हाम्रो 5 नम्बर वडाका सम्पूर्ण दिदी बहिनीहरूलाई पाठेघरको मुख क्यान्सर सम्बन्धी 140 जना दिदी बहिनीहरूले लाभ लिनुभएको छ। त्यस्तै गरी हामीले विभिन्न कार्यक्रमहरू गर्दै आएका छौँ। स्वास्थ्य शिविर कार्यक्रम ल्याएका छौँ, मनोसामाजिक कार्यक्रम ल्याएर कार्यक्रम गरेर दिदीबहिनीहरूलाई लाभ दिन लागेका छौँ र टोल वडा नम्बर 5 आयोजना गरेर एउटा टोयलेट क्लिनर, हर्पिक, झोल साबुन यो कार्यक्रम वडाले दियो। त्यसबाट फेरि म आमा समूहको अध्यक्ष भएको हुनाले ती दिदीबहिनीहरूलाई फेरि उहाँहरू जसले तालिम लिनुभएको थियो लाभ लिनुभएको थियो वडाबाट, त्यो वडामा तालिम दिनुभएको थियो मादल बजाउने, दुवोको माला बनाउने, विवाहको सगुन बनाउने, त्यस्तो तालिम दिनुभएको थियो र तिनै दिदीबहिनीहरूलाई फेरि मैले म आमा समूहको अध्यक्ष भएर फेरि हाम्रा टोलका दिदीबहिनीहरूलाई पनि यो सबै तालिम सिकाएर लाभ लिनुहोला, भोलि जीविको उपार्जन गर्न सकिन्छ, टोलमा भएका बिहा भयो भने त्यो विवाहको सगुन दुवोको माला दिएर व्यापार पनि हुन सक्छ, उहाँले पैसा आर्जन गर्न पनि सक्नुहुन्छ भन्ने हेतुले त्यो 2 दिने तालिम गरेर त्यो पनि सम्पन्न गरेका छौँ।
2: हजुर हजुर।
1: टोलमा धेरै अब यो हाम्रा यो लागु पदार्थहरू अब यो समतादेखि पस्याङ चोकसँगसम्म लागु पदार्थ बेचबिखन थियो, त्यसको लागि पनि वडामा हचुच्याएर वडाबाट ल्याएर त्यो पनि बन्द गरेका छौँ। लागु पदार्थ बेचबिखन पनि नगरौं भनेर, सुर्ती जन्य पदार्थ पनि नबेचौं भनेर हामीले धेरै चोटि त्यो बन्द गर्न लागेका छौँ भन्दै यस वर्षेङ रातामा समूहले धेरै सामाजिक काम गर्दै आइरहेको छ। टोलमा सरसफाई गरिएको छ, दुई दिने भ्रमण गराएकी छु दिदी बहिनीहरूलाई, पिकनिक गरेका छौँ, यता दरबसेरबारी पनि गएर होमस्टे कार्यक्रम पनि गरेर आइयो र यस्ता कार्यक्रमहरू धेरै गर्दै आइरहेका छौँ। हाम्रा दिदी बहिनीहरू 132 जना दिदी बहिनीहरू असाध्यै सक्रिय भएर मलाई साथ दिनुभएको छ, उहाँहरूले मलाई साथ दिएर उहाँहरूप्रति पनि धेरै धन्यवाद दिन टक्राउन चाहन्छु। आज 2 वर्ष भदौको 5 गते मेरो कार्यकाल पनि 2 वर्षीय कार्यकाल सकिन्छ। यस पर्सेङ राता माता आमा समूहमा धेरै राम्रा राम्रा कामहरू गर्दै आएका छौँ। टोल विकास संस्था आमा समूह मिलेर सरसफाई कार्यक्रम, म्याराथन कार्यक्रममा जो दौडधुप गरेर अन्तर्राष्ट्रिय म्याराथन कार्यक्रममा दौडधुप गरेर आउनुभएकालाई स्वागत पनि गरेका छौँ। पर्सेङ चोकमा बसेर जति महायज्ञहरू छन् त्यसमा भजन कीर्तन र महायज्ञमा सहयोग गर्दै हाम्रा दिदीबहिनीहरू आफ्नो संस्थाबाट अलिअलि सहयोग गरी आफ्नो व्यक्तिगत तर्फबाट दिदीबहिनीहरूबाट पैसा उठाएर सहयोग गरेका छौँ। यस्ता कार्यक्रमहरू धेरै हामीले गर्दै आएका छौँ।
2: हजुर हजुर, यी यति धेरै महत्वपूर्ण कार्यक्रमहरू गर्नुभएको छ, दिदीबहिनीहरूको सक्रियता चाहिँ कतिको पाउनुहुन्छ?
1: एकदमै सक्रियता एकदमै छ। एउटा कार्यक्रम ल्याउनुपर्छ हुन त सबै सल्लाहकै ल अलिअलि काम परिस्थिति नआउनु आफ्नो कुरो छ। अब यहाँ सबैले भन्नुहुन्छ कि पर्सेङ रातामाट अब समूह असाध्यै सक्रिय छ भनेर उडाबाट नि भन्नुहुन्छ कि उहाँले।
2: हजुर,
1: एकदमै राम्रो छ।
2: हजुर, भनेपछि त्यो सक्रियता बनाउनको लागि पक्कै पनि तपाईँ आफ्नै सक्रिय नभई त हुँदैन होइन, बचाइ राख्नुपर्छ नि त।
1: हजुर हजुर,
2: पहिला कस्तो थियो निकाल्न अलिक गाह्रो थियो?
1: पहिलादेखि नै म पहिला यो संस्थामा सुरुमा सहसचिव भएँ, अनि कोषाध्यक्ष भएँ, अनि उपाध्यक्ष भएर अहिले अध्यक्षमा।
2: हजुर, भनेपछि त संस्थामा धेरै लामो समयको योगदान छ। हजुर
1: एकदम, हजुर एकदमै, र एकदम योगदान पनि छ, अत्यन्त माया पनि
2: लाग्छ।
1: मेरो कार्यकाल कसरी दिदीबहिनीहरूलाई खुसी बनाउँछु, धेरै काम गरेर देखाउँछु। यी दिदीबहिनीहरूले मेरो कार्यकालबाट केही अब बाटेको धुप पनि बनाउने का गरे, केहीबाट नै आय आर्जन होला भनेर बाटेको धुप बनाएर कतिले त आय आर्जनै गर्नुभएको छ। अस्ति भर्खरै यही हर्पिक यिनीहरू दुबोको माला यिनीहरू बनाएर पनि कतिले हर्पिक फिनेल हामीले सबै केहीका दिदी बहिनीले बनाएर केही बेचबिखन गरियो।
2: कति राम्रो,
1: धेरै राम्रो काम गर्दै आएका छौँ। भोलिका दिनमा पनि अवश्य पनि यी दिदी बहिनीहरूलाई जो अध्यक्ष हुनुहुन्छ अवश्य पनि सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा राख्छु।
2: हजुर,
1: र मलाई पनि असाध्यै सहयोग गर्नुभएछ।
2: हजुरले एकदमै आफ्नो कार्यकालमा गरेको एकदम महत्वपूर्ण काम चाहिँ के हो, हुन त सबै कामहरूमा त्यत्तिकै सक्रियतापूर्वक लागि पर्नु भएको छ तपाईँ, तर पनि हुन्छ नि मेरो कार्यकालमा गर्छु भनेर गइरहेको काम र गर्न सफल भएको।
1: मैले गर्न सफल भएको काम महिलाहरू दिदीबहिनीहरू पहिलो एक नम्बर त सामाजिक विकासमा गएर मैले दिदीबहिनीहरू जसरी म अहिले अध्यक्ष भएर अगाडि बढेछु त्यस्तै मेरा दिदीबहिनीहरू पनि अगाडिबाट बोल्न सक्ने गरी म काम गर्छु भनेर 2 दिने तालिम बनाएँ र दोस्रो तालिम दिएर उहाँहरूलाई सफलता बनाएँ र दोस्रो टोलमा भएका गतिविधिहरू जस्तै अब सुर्ती जन्य रक्सीहरू यस्ता कुराहरू कसरी त्यहाँबाट के अरे बन्द गरौँ भन्नेतिर लागे। तेस्रो मा फेरि पनि दिदीबहिनीहरूलाई यो झोल साबुन फिनेल टोयलेट दुबोको टोयलेट क्लिनर दुबोको माला अनि विवाहको साबुन त्यो गरेर पनि उहाँहरू आफ्नो जीविका आर्जन गर्नुहोला भनेर यो पनि मैले उहाँहरूलाई तालिम गराएँ।
2: हजुर,
1: अरू धेरै कुराहरू छन् होइन, अब कार्यक्रम बारे अब धेरै यी तरखाने पिकनिकहरू अब विभिन्न संस्था मनोसामाजिक कार्यक्रमहरू पनि स्वास्थ्य सम्बन्धित कार्यक्रमहरू पनि गरियो। मुखको क्यान्सर पाठ्याएको सबभन्दा महिलाको मुखको क्यान्सर सम्बन्धी पनि ओडाभरिका म अध्यक्ष भएर यो ओडाभरिका महिला दिदीबहिनीहरूलाई मुखको क्यान्सर सम्बन्धी पनि तालिम ल्याएर सबैलाई लाभ
2: अहिले पछिल्लो समयमा भनौँ न तपाईँ आफै पनि सामाजिक क्षेत्रमा अत्यन्त क्रियाशील पनि हुनुहुन्छ होइन, कार्की नेता सम्पर्क समाजको पूर्व अध्यक्ष भइसक्नु भएको व्यक्तित्व, यो सामाजिक क्षेत्रमा चाहिँ कसरी लाग्नुभयो तपाईँ?
1: म पहिल्यैदेखि अब पहिला त अलिकति आफ्नो घरको परिस्थिति र आफ्नो समय भएन, समय दिन सकिन त्यस पछाडि त मलाई अत्यन्तै मन लाग्छ सामाजिक कसरी हुन्छ
2: सामाजिक
1: क्षेत्रमा जाम कसरी अगाडि बढौँ लागौँ कस के गरेर सामाजिक राम के क्षेत्रमा आफू अगाडि बढिन्छ भन्नेतिर मात्रै
2: हजुर हजुर
1: म लागेको हुन्छु र भोलिका दिनमा पनि अवश्य लाग्नेछु
2: हजुर
1: मलाई अत्यन्तै मनपर्छ
2: अहिले कस्तो पाउनुहुन्छ महिलाहरूको समग्रमा अवस्था चाहिँ कस्तो छ
1: महिलाहरूको हाम्रो अवस्था राम्रो छ जे भए पनि पहिला जस्तो अब घरबाट बाहिर निस्कन नदिने त्यस्तो अवस्था थियो अहिले धेरै निस्कनुहुन्छ आफ्नो समय परिस्थिति सबै मिलाएर पनि आफ्नो समय दिएर बाहिर निस्कनु भएको छ धेरै दिदी बहिनीहरू
2: हजुर सामाजिक आर्थिक अवस्था जस्तै कुनै बेला थियो घरबाट निकाल्नै
1: गाह्रो थियो
2: अहिले त खुलेर निस्किनुहुन्छ
1: खुलेर निस्कनुहुन्छ यो का यो तालिम छ है यो गरेँ भने भोलि केही मैले लाभ पाउन सक्छु भनेर पनि उहाँले आफ्नो समय दिएर पनि बाहिर निस्कनुभएको छ
2: हजुर हजुर उहाँहरूको आर्थिक अवस्था चाहिँ कस्तो छ जस्तै आर्थिक सशक्तिकरणका लागि ल न यस्तो हुन त तपाईँले भनिसक्नुभयो धूप बनाउने होइन बाटेको धूप बनाउनेदेखि लिएर विभिन्न आर्थिक आय आर्जनका कार्यक्रमहरू पनि सञ्चालन गरिसक्नु भएको छ कस्तो छ दिदी बहिनीहरूले स्थितिमूलक कामहरू गर्न पाए केही आय आर्जनका कामहरू गर्न पाए भन्ने खालको
1: अब त्यो कति दिदीबहिनीहरू त अब आफ्नो अफिसमा छन् कति धेरै जसो दिदीबहिनीहरू घरमा बसेका दिदीबहिनीहरूले जस्तै अब यो बाटेको धुप ल्याउनु न हामी सिक्छौँ हामी यहीँबाट हाम्रो जीविका चल्न सक्छ पैसा कमाउन सक्छौँ भनेर यो तालिम ल्याइयो यो अब अहिले यो फेरि गर्ने भनिराख्नु भएको छ कि दिदीबहिनीले यो
2: हजुर
1: यो झोल साबुन
2: हजुर
1: हर्पिक यिनीहरू ती तिनटै चिज बनाएर फेरि पनि हामी बेच्ने गरी हामी काम गर्छौँ है म्याडम फेरि पनि गरौँ फेरि हाम्रो भावना गरौँ भन्ने कुरो आइराखेको छ असाध्यै सक्रिय छन् दिदीबहिनीहरू उहाँहरूले गर्नुहुन्छ पनि
2: हजुर यति हो कि कार्यक्रम चाहियो
1: हजुर कार्यक्रम मैले कार्यक्रम लैजानुपर्छ उहाँलाई अत्यन्त खुसी ल न सीतामढी एउटा कार्यक्रम यो ल्याउनु ल तपाईँले धेरै कार्यक्रमहरू ल्याउनु भयो फेरि पनि ल्याइदिनु न हामीलाई अलिकति सहज हुन्छ हामी अगाडि अग्रसर हुन सक्छौँ भन्ने दिदीबहिनीहरू धेरै हुनुहुन्छ
2: लगभग अब समय भनौँ न सकिँदै पनि छ कार्यक्रम
1: हजुर
2: तर केही बिचमा पनि केही कार्यक्रम गर्दै हुनुहुन्छ कि के
1: छु अब कौशी खेती ल्याउनु न भन्ने कुरो भयो थियो
2: हजुर
1: कौशी खेतीलाई अस्तिको निवेदन अब मन्त्रालयमा लर दिएको कौशी खेतीको समय छ के छ अब अर्कोचोटि अब यो कार्यकालमा म अध्यक्ष नभए पनि अवश्य पनि एउटा कार्यक्रम अवश्य पनि दिन्छु
2: हजुर हजुर पक्कै
1: मैले पहल गरिराखेको छु
2: हजुर यसले महिलाहरूको कतिको आमा समूह महिला समूहको कारण महिलाहरूको कतिको नेतृत्व विकास भएको पाउनुहुन्छ
1: धेरै छ नेतृत्व विकास धेरै हुनुभएको छ धेरै टाठा बाठा हुनुभएको छ अब उहाँहरूले अब पहिल्यै एकचोटि नेतृत्वको विकासमा मैले तालिम ल्याउँदाखेरि गर्नुभयो फेरि पनि यही ल्याउनुपर्छ क्या भने जस्तो कसैले यो कौशी खेती ल्याउँ तरकारी बनाएर खाऊँ भन्ने कसैको छ कसैले नेतृत्वमा ल्याउँ भन्ने छ अब म लगातै पछाडि दिदीबहिनीहरू होइन दुई चारजना त सबै जाने हुनु होला कति नजाने हुनुहुन्छ उहाँहरूको लागि पनि चाहिएको छ कि
2: हजुर हजुर भनौँ न त्यो ठाउँमा अरू अरू संस्थाहरूबाट अलिक पछि नै खोलिएको संस्था
1: हो
2: महिला समूह तर पनि 66 सालले हेर्दाखेरि नै अब लगभग होइन 12-15 वर्ष भइसक्यो यसले हेर्दाखेरि चाहिँ त्यति बेला किन चाहियो भन्ने खालको थियो त्यो बस्ती पनि पातलो थियो अहिले त एकदम बाक्लो भएको छ बस्ती होइन
1: त्यति बेला त दिदीबहिनीहरूलाई भित्रबाट लौन जाम आमासँग एउटा गठन गरौँ भन्दा पनि दिदीबहिनीहरू बाहिर निस्कनै गाह्रो भयो कि असाध्यै गाह्रो भयो अहिले त सस्तो मलाई लिनु बनाउनु मलाई लिनु गर्नुहोस् म पनि बन्छु भन्ने धेरै दिदीबहिनीहरू हुनुहुन्छ अहिले पनि मेरै कार्यकालमा नै हिजो अस्ति पनि भनिराख्नु भएको है मलाई पनि राख्नुहोस् है आमा समूहमा जति पैसा भयो भने उहाँहरू हचोचाउनु भएको छैन क्या पहिला त असाध्यै गाह्रो घरबाटै बाहिर निकाल्नु गाह्रो लग्न जामा 20-15 पनि थिएन यो पहिला संस्थाको
2: संस्था खोल्दाखेरि
1: बस्ती
2: बढेसँगै र कार्यक्रमले पनि होला कार्यक्रम सक्रियतापूर्वक
1: गरेको गरेछ उहाँहरूलाई पनि अब घर बसिरहँदा नरमाइलो पनि हुन्छ राम्रो खुसी पनि भयो आफ्नो मन वेदनाहरू पोख्न पाइयो दिदीबहिनीतिर हाँसो रमाइलो पनि भयो बेला बेलामा पिकनिक छ बेला बेलामा भ्रमण छ बेला बेला कार्यक्रम त कन्टिन्यू गरेका गरेछौँ क्या हामीले त्यसरी अब पछि शनिबार फेरि सरसफाई कार्यक्रम छ
2: हजुर त
1: जुटिराख्ने
2: हजुर हजुर निरन्तर गर्नुहुन्छ सरसफाई
1: हजुर वर्षको 24 त मिटिङ हुन्छ हाम्रो
2: 24 15 दिनमा
1: त्यो आकस्मिक र नियमित गरेर के
2: हजुर हजुर भनेपछि त निकै सक्रिय छ संस्था जस्तै यो समूहमा लागिसकेपछि होइन महिलाहरूको अन्य क्षेत्रमा सहभागिता चाहिँ कस्तो देखिनुहुन्छ जस्तै हामी आमा समूहमा मात्रै होइन कि पुरुष र महिला भएका समूह सहकारी हुन सक्छ होइन अन्य संस्थामा चाहिँ सहभागिता महिलाहरूको कस्तो पाउनुहुन्छ
1: राम्रो छ अब टोलमा कार्यक्रमहरू बोलाउनुहुन्छ प्रत्येक हाम्रो हाम्रो वडामा सबै हाम्रा वडाका दिदीबहिनीहरूलाई बोलाउनुहुन्छ त्यसमा जाँदाखेरि म अब अध्यक्ष भएर जाँदाखेरि धेरै दिदीबहिनीहरू जम्मा भएका हुन्छ उहाँहरू धेरै सक्रिय हुन्छ अरू टोलका दिदीबहिनीहरू पनि सक्रिय हुनुहुन्छ हाम्रा दिदीबहिनी पनि 132 जना सबभन्दा धेरै हाम्रै टोलमा हुनुहुन्छ जस्तो लाग्छ
2: हजुर हजुर तपाईँ आफैले त्यति बेला 66 सालमा सहसचिव भएर संस्थापक सहसचिव भएको सीता शर्मा र अहिले सीता शर्मामा के फरक पाउनुमा
1: त्यो बेला त अलि सक्रिय थिइन होला जस्तो लाग्छ
2: अब कसरी आत्मविश्वास
1: भएन यसरी गर्न सक्छु भन्ने पनि भएन होइन अब यसरी विभिन्न संस्थामा गएर पैसा ल्याएर ल न मेरो आमासम्मलाई पसिना आमासम्मलाई सहयोग गर्नुहोस् भनेर विभिन्न संस्थाबाट पैसा ल्याएर काम गर्नु सक्ने भएको छु पहिला पहिला अलिअलि नसक्ने पनि थिएँ होइन
2: थाहै
1: थिएन के छ कहाँबाट आउँछ के हुन्छ भन्ने कुरो अहिले त सक्छु अझ अझै अरू कार्यक्रमहरू अझै छन् भने पनि मैले ल्याएर गर्न सक्ने क्षमता मेरोमा छ
2: हजुर हजुर अनि यो चाहिँ अब जस्तै कतिपय दिदीबहिनीहरू हुन्छ नि संस्थामा चाहिँ आउनै नखोज्ने के अझ सदर कार्य समितिभित्र त के न काम गर्नुपर्छ भन्ने के परिवर्तन हुँदो रहेछ व्यक्तिमा त्यो नेतृत्वमा पदमा आइसकेपछि पदमा नआएको भए त तपाईँको नि परिवर्तन हुन्थेन नि त
1: होइन
2: जिम्मेवारीले यति परिवर्तन ल्याउँदो रहेछ
1: हजुर
2: के भन्न चाहनुहुन्छ अन्य दिदी
1: नेतृत्व ल्याएमा मान्छेको हौसला बढ्छ होइन अगाडि बढ्न सकिन्छ अब पहिला पहिला दिदीबहिनीहरू निस्कनुहुन्थ्यो अहिले निस्कनु भयो त अब नेतृत्वमा अब काम गर्न पर्यो अब म जस्तो अध्यक्ष भएपछि त त्यहाँ समय फुर्सद दिनु पर्यो नि त त्यसको लागि पनि उहाँहरू अब पहिला पहिला हो गाह्रो अहिले त हुन्छ अहिले त मै अध्यक्ष हुँदै गर्दा या त्यहाँ कम्पिटिसन थियो कि नाम दर्ता गर्ने सचिवमा यो सदस्यहरूमा 2-3 जनालाई त फालेकै हो
2: त अहिले पछिल्लो समयमा चाहिँ एकदम सक्रियता बढ्दो छ दिदीबहिनीहरूलाई त्यो पनि राम्रो कुरा हो होइन
1: अनि फेरि अब हाम्रा दिदीबहिनीहरू एकदमै मलाई माया गर्नुहुन्छ अझै फेरि अझै पनि दिदी तपाईँले धेरै कार्यक्रम ल्याउनु भयो हामीलाई सक्रिय बनाउनु भयो हामी धेरै खुसी छौँ अर्को वर्ष पनि तपाईँ अर्को कार्यकाल पनि खाइदिनुहोस् न अनि आन तपाईँले भरिदिनुहोस् भने आन तर मेरो समय परिस्थितिले अब के हुन्छ कसो हुन्छ
2: सोच के बनाउनु भएको छ
1: केही पनि अहिलेसम्म सोचेकै छैन फेरि अब यता अरू संस्थाहरूमा पनि छु होइन
2: हजुर
1: त्यो कारणले नि अब कस्तो हुन्छ
2: हेर
1: दिदीबहिनीहरूले अब हैरानै कटाउनु भयो भने त सोच्नुपर्छ तर
2: तपाईँलाई चाहिँ कार्यव्यस्तता नै अब एक कार्यकाल बसिहाल्यो भन्ने पनि
1: भनिन्छ
2: हजुर हजुर अहिले यति हुँदाहुँदै पनि महिलाहरूलाई काम गर्न कता कता चुनौती समस्याहरू छन् कि कस्ता कस्ता समस्याहरू आउँछ
1: महिलाहरूलाई चुनौतीहरू अब भनौँ न सबैसँग पैसा पनि हुँदैन होइन गाह्रो पनि छ आफ्नो परिस्थितिले घरमा कतिलाई दिदीबहिनीहरूलाई त ल है तपाईँहरूले गर्न नसके हाम्रै संस्थाले पनि सहयोग गर्छ भन्न पनि परेको छ सबै एक त हुँदैनन् कोही धनी छन् कोही कमजोरी छन् त्यही कारणले पनि अलि अगाडि बढ्न नसक्नु भएको इच्छा हुँदाहुँदै पनि उहाँहरूको चाहना हुँदाहुँदै पनि अब आमासँगमा नबस्ने पनि दिदीबहिनीहरू हुनुहुन्छ
2: हजुर
1: उहाँहरूलाई
2: अब यो फेरि सामाजिक क्षेत्र भनेको 2-4 पैसा निकाल्ने नै
1: निकाल्नुबाट जताततै निकाल्नु
2: अघि भन्नुभयो मन्त्रालय गए होइन प्रपोजल लिएर जान पर्यो त्यो बनाउन पर्यो
1: कतिचोटि
2: जान पर्यो एकचोटि गएर हुँदैन अझ पाइयो कार्यक्रम पाइयो भने झन्डेरै
1: अनि फेरि त्यो कार्यक्रम
2: जुटाउने वेतन बनाऊ होइन
1: अनि त्यहाँ त्यो रीतिको हुने बित्तिकै पाइँदैन यसो एउटा कहाँ एउटा अक्षर नमिले पनि पाइँदैन धेरै दुःख कष्ट हुन्छ त्यो पैसा बाहिरबाट ल्याउन पनि
2: यो चाहिँ भनौँ न धेरै चुनौतीहरू
1: चुनौती छन् गर्नलाई चुनौती छन् तर मेरो कार्यकालमा चुनौतीलाई गरेर समाधान गर्दै म अगाडि बढे र गरे पनि दिदी बहिनीहरूलाई खुसी पनि बनाएको छु.
2: यसमा तपाईँले नि भोग्नु भयो नि त, मैले भने नि त्यहाँ केही खर्च पनि हुन्छ, महिला अलिकति आर्थिक रूपमा सबल पनि हुनुपर्छ कि नेतृत्वमा पुग्न. होइन हामी जाने त भन्छौँ, महिलाहरूको सहभागिता भनिरहेको हुन्छौँ, तर त्यसको लागि आर्थिक भएन भने केही गर्नै सकिँदैन कि. सबै कुरा पनि
1: आर्थिक किन चाहिन्छ, जान पर्यो, गाडी भाडा चाहियो, दिनभरि बस्न पर्यो, खाजा खान पर्यो, आउन पर्यो, आफ्नो घरको काम त्यसै छँदैछ, त्यो रोकेर यथावटे उसमा राखिरहेको छ. तर आफ्नो पहिला आफू सक्षम नहुने हो, अलिकति पैसाको ऊ नहुने भने त गाह्रो त गाह्रो छ है दिदीबहिनीहरूलाई.
2: त्यो भएको गर नि अघि मैले भने नि आर्थिक सशक्तिकरण चाहिँ महत्त्वपूर्ण पाटो
1: हो, पहिलो नम्बर त्यो
2: हो. यो सामाजिक काम गर्दा होस् अथवा राजनीति गर्दा, हामी राजनीतिमा महिलाहरू आउनु भएन त भन्छौँ, तर चाहिँ त्यहाँ आर्थिक पाटो त्यो हुन्छ नि, ल म गर्छु भन्ने खालको वातावरणै छैन कि.
1: छैन, अब हाम्रा दिदीबहिनीहरू दुःख सुखमा नि साथ साथ दिनेछन् र बिरामी भयो भने अब सबै दिदीबहिनीहरू कार्य समितिका दिदीबहिनी त्यो को बिरामी भयो त्यसमा भेट्न गइन्छ. जो कार्य समितिका बुवा आमा कोही बित्नु भएको छ भने त्यहाँ भेटी लिएर गइन्छ. अब बिरामी भयो भने पनि त्यो आफै त्यो संस्थाबाट पैसा हालिँदैन, हामीले आफै आफै उठाएर त्यो बिरामीलाई पनि भेट्न गइन्छ, भेटी पनि लिएर गइन्छ कि.
2: हजुर,
1: त्यो दिनको लागि पनि त दिदीबहिनीलाई गाह्रो पनि त छ कुनै दिदीबहिनीलाई.
2: हजुर, त्यही त, त्यसरी जाँदाखेरि सबै सुखद अथवा दुःखद कार्यमा पनि कहीँ न कहीँ फेरि पैसासँगै जोडिएको हुन्छ.
1: पैसा त
2: जोडिएकै हुन्छ, त्यही त. त्यो हिसाबले पनि कतिपय अवस्थामा फेरि धेरै गाह्रो पनि छ कि महिलाहरूलाई, होइन, बचत नहुने अथवा आर्थिक आयोजन नहुनेहरूलाई चाहिँ गाह्रो छ. सशक्तिकरण एकातिर पाठ हो भने फेरि त्यो नेतृत्वमा आइसकेपछि त्यो खालको अवस्था पनि छ. तपाईँ फेरि समाजमा भनौँ न अलिकति फरक तरिकाले पनि बुझ्ने व्यक्ति पनि हुनुहुन्छ, होइन, सामाजिक आर्थिक महिलाहरूको अवस्था, त्यो सँगसँगै राजनीतिक चेतना पनि भएको व्यक्तित्व हुनुहुन्छ. राजनीतिमा महिलाहरूको सहभागिता चाहिँ कस्तो देख्नुहुन्छ?
1: राजनीतिमा महिलाहरू सहभागिता राम्रो छ,
2: पछिल्लो समयमा राम्रो छ,
1: राम्रो छ. अब राजनीति अब क्रियाशील सदस्यहरू अब पहिलाको क्रियाशीलमा अहिले फेरि नयाँ क्रियाशील बनाउन लागेको छ. धेरै पहिला लौ हुँदै नै क्या भन्ने कुरो पनि भयो, तर अहिले धेरैजनाको क्रियाशील सदस्य अध्ययन गरिसकेको, धेरै राम्रो छ. सबै दिदीबहिनीहरू सक्रिय हुनुहुन्छ.
2: हजुर हजुर, अझै पनि हाम्रो सीताचलमा नेपाली कंग्रेस कास्कीको जिल्ला कार्य समिति सदस्य पनि हुनुहुन्छ. अझै पनि महिलाहरू भनौँ न पार्टीकै पनि हरेक पार्टीको नेपाली कंग्रेसको मात्रै होइन पदाधिकारीमा अलि भाइटल पोस्टमा चाहिँ महिलाहरू देख्न नपाइने, अहिले यो 33% महिला सहभागिताको हिसाबले मात्रै कार्य समितिमा महिला चाहियो भनेर राख्ने, अनि भनौँ न वडामा पनि दुईजना महिला अनिवार्य गरेको हुनाले चाहिँ ती वडा सदस्य महिला हुनुभयो, उपाध्यक्ष उपमेयर होइन अनिवार्य भएको हुनाले त्यहाँ भए, तर चाहिँ अध्यक्षमै अथवा मेयरमै अथवा अलि पदाधिकारीमा सभापतिमै महिलाहरू चाहिँ आउन नसक्नुको कारण चाहिँ के हो जस्तो लाग्छ? यहाँ
1: एकदमै राम्रो कुरो भन्नुभयो, एकदमै महिलाहरूको लागि एकदम मनमा लागेको, सम्पूर्ण दिदीबहिनीहरूको लागि मनमा लागेको कुरो भन्नुभयो. हजुरलाई धेरै धेरै धन्यवाद. यो चाहिँ असाध्यै राम्रो कुरो हो, किन भन्दा दिदीबहिनीहरूलाई अझै पनि पुरुषहरूले होइन पेलिराख्नु भएको छ कि अझै पनि हामीलाई. अब हाम्रो जिल्लामा म काठी जिल्ला सदस्य, जिल्लामै पनि महिलाहरू पदाधिकारीमा एउटा महिला चाहिन्थ्यो नि त,
2: हजुर
1: परिएन कि.
2: हजुर,
1: महिलाहरू राख्नु भएन. यस्तो अब यस्ता कुराहरू महिलाहरूले महिला पुरुषहरूलाई महिला पुरुषहरूले महिलाहरूलाई धेरै बेल्नु भएको छ कि.
2: हजुर,
1: हामीले पाएका छौँ जब 33% भने नि 33% त हामीले अहिलेसम्म पाएकै छैन कुनै पदमा पनि छैन.
2: हजुर हजुर, फेरि पुरुषहरूको नि त के एक्स्ट्रा क्षमता त के
1: हुन्छ होइन, महिलालाई अलिकति
2: केही सक्दिन
1: जान्दिन भनेर
2: खालको अवस्था छ.
1: अवस्था छ एकदमै, यो पनि होइन, यिनीहरू सक्दैन, यो बोल्न सक्दैन, यो गर्न सक्दैन भन्ने भनियो भने महिला नहुने हो नि. यो आधा आकाश त महिलाले ढाकेको छ, महिला नहुने हो नि. जुनसुकै पार्टीको कार्यक्रममा नि महिला नै धेरै हुन्छ, हो कि होइन? ल हुन्छ, चाहे एमाले होस् काङ्ग्रेस होस् यो राष्ट्रमा होस् धेरै जसो कार्यक्रममा महिला नै छन्. अब हाम्रो पनि कास्कीमा पनि कुनै जिल्लाको कार्यक्रम राखियो भने महिलाहरू पनि धेरै हुन्छन्। जब फेरि महिलाहरूलाई नै माथिल्लो
2: पर्दैन,
1: यस्तो दुःख लाग्दो कुरो हो कि महिलाहरूको लागि अत्यन्त दुःखको कुरो छ यो। यसको लागि यो त केन्द्रैसम्म जानुपर्ने कुरो छ कि। यो एकदमै राम्रो कुरो भन्नुभयो, हामी दिदी बहिनीहरूलाई पनि यो लागि एकदम दुःख।
2: अब भनौँ न केही र्याली सभा
1: भयो
2: भने त लिएर आउनु भन्नुहुन्छ, महिलाहरू फेरि यति इमान्दार भएर पुग्नु भएको पनि छ, कार्यक्रम सफल पनि
1: बनाएको छ। अब हाम्रै जिल्लामा कार्यक्रम हुन्छ, म जिल्ला सदस्य भएँ काङ्ग्रेसको, ल है तपाईँको पाँच नम्बरमा सबैलाई लिएर आउनुहोस् भन्नुहुन्छ होइन। अब पाँच नम्बरका दिदी बहिनीहरूलाई भनेर सबै आए, सबभन्दा धेरै दिदी बहिनी हुन्छ, त्यो मास्कमा पनि धेरै जसो कुर्सीमा हेर्नु दिदी बहिनी हुन्छ। तब जब हामीले पार्टीको कार्यक्रम कुनै पनि पार्टीको कार्यक्रममा होइन महिलाहरू अगाडि छैन, उपमेयरहरू महिला हो भने मेयर पनि महिला, अब अहिले पनि अहिलेको नियमले पनि त भनेको छ नि उपमेयर अनिवार्य भनेको छ, ल हेर्नु होला भोलि मेरो दिँदैनन् कि।
2: अनि त्यो उपमेयरमा पनि फेरि कस्तो छ भने महिला र पुरुष मेयर र उपमेयर मध्ये एकजना भनेको छ, तर मेयरमा कहिले पनि महिलाको चर्चा हुँदैन,
1: हुँदैन
2: त्यहाँ। अब मेयर पुरुषै हुनुपर्छ भन्ने
1: भन्यो
2: दिमागमा चाहिँ
1: पुरुषै हुनुपर्छ, महिलाले गर्दैनन्
2: हो,
1: गर्दैनन् भन्न मान्नु। राष्ट्रपति महिला नै भएन, प्रधानमन्त्री महिला नै हुनुभयो होइन, महिलाले सकेन।
2: यी सबै कामहरू सिस्टमले पनि गर्ने काम हो, तर हामी कहाँ आज पनि पितृसत्तात्मक सोचको कारण महिलाले गर्न सक्दैनन्, अगाडि बढ्न सक्दैनन् भन्ने खालको सोच छ। तर पछिल्लो समय चाहिँ केही आशा लाग्दो अवस्था पनि देखिएको छ। प्रदेशमा हेरियो भने दुईजना मन्त्रीहरू चाहिँ महिला मन्त्री पाएका छौँ अहिले हामीले गण्डकी प्रदेशमा, यसलाई पनि सकारात्मक रूपमा लिनुपर्छ। तर दुःख लाग्दो कुरा पार्टीहरूमा, सबै पार्टीमा यो ऊ होइन, सबै पार्टीमा चाहिँ अलिकति भाइटल पोस्टमा भनौँ न महासचिव सचिव उपाध्यक्ष महिलालाई चाहिँ के त्यो कोटा नै भयो, महिला उपाध्यक्ष अथवा महिला सचिव भए फेरि त्यो पाइने नै भयो, नत्र चाहिँ पुरुषहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने खालको सोचको चाहिँ पक्कै पनि अन्त्य हुनु जरुरी छ। कति समयको व्यस्तता भएर पनि महिलाहरूले त्यो दोहोरो तेह्रो जिम्मेवारी भएर पनि त्यो पूरा गरेर अगाडि बढ्नु भएको छ, त्यसको मूल्याङ्कन पनि पार्टीले गर्नुपर्ने जरुरी छ। सहभागिताका कुराहरू मूल्याङ्कन हुन जरुरी छ, उहाँहरूले गरेका महिलाहरूको योगदान त्यागको पनि मूल्याङ्कन हुन चाहिँ जरुरी देख्छु मैले। अहिले तत्काल तपाईँको विचारमा चाहिँ महिलाहरूको क्षेत्रमा तत्काल गरिहाल्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ?
1: महिलाहरूको लागि तत्काल गर्नुपर्ने त अब के भनौँ भाइ, महिलाहरूको लागि अब कसरी हुन्छ, महिलाहरूको लागि अब पार्टीगत हिसाबले गर्ने भने उहाँहरूलाई अगाडि सार्न
2: हजुर
1: गर्नु पर्यो, सहल गर्नु पर्यो अगाडि सार्न, महिलाहरू नै भोलिका लागि महिलाहरू पनि चाहिन्छ, महिलाहरूलाई अगाडि सार्नुभयो भने अवश्य पनि यो पार्टी अगाडि बढ्छ, दिदी बहिनीहरू सक्रिय भएर जान्छन्, धेरै काम गर्न सक्नेछन्, जत्तिकै पुरुषहरू छन् त्योभन्दा अगाडि महिला छन् गर्न सक्ने, किन उहाँहरूले उहाँहरूलाई दिदी बहिनीहरूलाई समय दिनुभएको छैन, कुनै पनि पदमा ठुलो पदमा राख्न घिसिचाउनु भएको छ, त्यो कारणले दिदी बहिनी अगाडि बढ्न सक्नुभएको छैन।
2: हजुर हजुर, सामाजिक क्षेत्रमा चाहिँ के देख्नुहुन्छ, अथवा तपाईँकै टोल ओलपुर चाहिँ तत्काल गरिहाल्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ?
1: यो तत्काल गर्नुपर्ने काम त
2: विकास निर्माण काम जति हुन्छ नि आफ्नै ओडाभित्रको कामहरूमा चाहिँ केही त्यस्तो छ तुरन्त गरिहाल्नुपर्ने?
1: अहिले त त्यही हो, दिदीबहिनीहरूलाई कसरी अग्रसर बनाउने, नेतृत्व कला दिने, तालिमहरू दिने, त्यस्ता कार्यक्रमहरू अगाडि
2: अझै प्रभावकारी ल्याउन पनि
1: जरुरी छ। अब उहाँहरू कति कमजोरी हुनुहुन्छ, उहाँहरूलाई कमाउने वातावरण बनाउनु पर्छ, भोलि आफ्नो छोराछोरीहरूलाई त्यहीबाट चल्न सक्ने बनायो भने दिदीबहिनीहरू खुसी हुनुहुन्छ टोलमा होइन जुनसुकै ठाउँमा पनि।
2: हजुर, पक्कै पनि महिलाहरूलाई सक्षम बनायौँ भने त्यो महिला मात्रै सक्षम हुँदैनन्, त्यो परिवारै
1: सक्षम हुन्छ,
2: अनि त्यसको असर फेरि समाजमा पनि देखिन्छ, ए फलानेले त होइन नेतृत्व गर्दै कति राम्रो काम गर्नु भएको छ, म पनि गर्छु, महिलाहरूको फेरि महिलाहरूले छिटो सिक्नुहुन्छ
1: एकदमै,
2: यो कुरालाई पनि ध्यान दिएर हामीले धेरै परिवर्तनहरू गर्न सक्छौँ, र उत्पादनमूलक क्षेत्रमा चाहिँ महिलाहरूलाई लगायौँ भने त्यसको रिजल्ट पनि छिटो आउन सक्छ।
1: यो एकदमै हो महिलाहरूलाई सिकाउनेका तालिम दिनु उहाँहरूलाई अब कसरी अगाडि सार्ने महिलाहरू सबभन्दा महिला नै अगाडि सर्यो भने बल्ल परिवार राम्रो हुन्छ घरको परिवार राम्रो हुन्छ संस्था परिवार राम्रो हुन्छ महिला नै हो आधा आकाश ढाकेको महिलाले नै हो त्यसको लागि सम्पूर्ण दाजुभाइहरूले होइन दिदीबहिनीहरूलाई अगाडि बढाउने पहल गर्नुपर्छ
2: हजुर हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अन्त्यमा केही भन्नुहुन्छ
1: अन्त्यमा अब यत्रो खरसाङबाट महिला हाम्रो समूह म अध्यक्षलाई बोलाएर यहाँहरूले यत्रो कार्यक्रम रेडियो सफलतामा बोलाएर मैले केही कुराहरू राख्न पाएँ हाम्रा दिदीबहिनीहरूको लागि र यहाँहरूले आज मलाई बोलाए यी कुराहरू राख्न पाउँदा म अत्यन्तै खुसी छु र रेडियो सफलता परिवारलाई धेरै धेरै धन्यवाद अर्पण चाहन्छु र यो रेडियो सफलताको धेरै धेरै शुभकामना दिँदै मेरो भनाई यहीँ अन्त्य गर्छु हस्त नमस्कार
2: हस् धेरै धेरै धन्यवाद छ यो समयको लागि खरसाङ रातामाटा महिला समूहका अध्यक्ष सामाजिक व्यक्तित्व सामाजिक कार्य भनेपछि अत्यन्त क्रियाशील व्यक्तित्व हुनुहुन्छ कार्की नेता सम्पर्क समाजका पूर्व अध्यक्ष हुनुहुन्छ खरसाङ टोल विकास संस्थाका पूर्व सल्लाहकार नेपाली कंग्रेस जिल्ला कार्य समितिका सदस्य हुनुहुन्छ आज हामीले राजनैतिक पाटोभन्दा पनि सामाजिक पाटो जुन संस्थामा नेतृत्व गरिराख्नु भएको छ त्यो संस्थाले गरिरहेका गतिविधिहरू र सामाजिक पाटोलाई उठान गर्ने कोशिश गर्यौं छलफलमा सहभागी हुनुभएकोमा आदरणीय सीता शर्मालाई धेरै धेरै धन्यवाद दिँदै अर्को हप्ता फेरि समाजमा छुट्टै पहिचान बनाएर अगाडि बढ़िरहनुभएका दिदी बहिनीहरू लिएर आउने नै छौं त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् यहाँहरूको दिन शुभ रहोस् शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेडुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98 1 1 60 62 983, 98 5 60 52 855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
4: मोबाइल नम्बर 98 4 60 59 5 81,
3: 98 1 65 15 4 75।
2: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, USA, UK, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र BMW एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क BMW एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 01

0: पछि पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
3: वेस्टर्नले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 061-55-3050, 061-58-9848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67 93, 97 59 50 960। दोस्ती टु मिट स।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले तिल लगा त कान्छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530508, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
8: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हेलो
1: हजुर, सधैँ कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 9867-81-234, 9750-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
6: घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
1: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: Studio time. Extend.

0: भएको छ। यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 9840602127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एउटा सानो मान्छेको चाहना
1: जोनी जोन ए पापा एकिन चुदनो पापा
0: अनि हामी सबैको चाहना रेडियो सफलता 103.4 मेगाहर्ज।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-14
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: लौन नि दाई बनमा त आगो लागेछ निभाउन जाऊ न
6: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो
7: हाम्रो वन हाम्रो धन डढेलो बाटो जोगाउन गरौँ जतन वनमा डढेलो लगाउनु कानूनी अपराध हो डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौ
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: हेलो
1: रिंका,
0: हजुर सधैँ कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र सिटी कम्प्लेक्सको बीचमा।
4: फोन नम्बर 061-587-915।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
8: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दावासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
7: मोबाइल नम्बर 98460-59581,
6: 98161-15475।
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055055007 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: यस्तो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन है हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
2: के चिन्ता लिन्छ हौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर। मोबाइल नम्बर 98560231 98266 0698।

0: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
3: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860401।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास पारमा।
6: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
13: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
12: अब सबैको लागि वेब सर्फर, हर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट।

0: र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपीटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
1: कन्ट्याक्ट 061-553050 061-589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुंगा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में।
2: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डाक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420। गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा संचालित सफलता एम्बुलेन्स।

0: नमस्कार म संगीतकार जय कुमार परियार तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्वत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
3: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97 56 50 960। दोस्तीटु मिट शप।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क।
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 15475।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
8: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
7: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
9: सफलता स्टुडियो टाइम।

0: एउटा सानो मान्छेको चाहना
1: जोनी जोन ए पापा इकिन चुडन्यो पापा
0: अनि हामी सबैको चाहना रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66642, 98460-41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171-87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बन।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050505007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छ यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635 98464-43853।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-5201-79।
3: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ।
4: घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन?
3: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
8: लो नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
9: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
10: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के रटो लाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9821270014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011186 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
7: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
7: सचेत बनाऊ
8: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061587915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्भर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपी टिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट।

0: इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवाहरुको लागि वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
1: कन्ट्याक्ट 0615530050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
2: यामा पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
3: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ न त बिरामी होइएला
4: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिऊ घर वरपर पानी जम्न नदेऊ स्वस्थ बनाओ
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9557325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
4: भाइको विवाह पनि हिजो भन्दा आज झन नजिकैछ। डुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नु पर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
5: दाइ पनि कति आचिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि डुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
6: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्कका लागि गोल्डन नर्सरी सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 9560327717 र 9864055079।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-99।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुखद मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-063-2, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
8: होइन के भन्छ यो रेडियाले
7: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161-574-225, 98560-2140, 98560-60127 र 98038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9521714
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9165475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 MHz
5: सुन्न मन लाग्यो.
6: Welcome.

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढिन, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरा पाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 98560028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9852170014
3: ल ल ल यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
4: तीन दिन भयो
3: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
4: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
3: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है पछि जेसुकै गर
4: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
5: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
3: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
6: महिनावारीलाई मर्यादित बनाउन विभेद अन्त्य गर्नु
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
8: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
8: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0615201179

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौ, जनधनको क्षति कम गरौ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: टाउके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0165339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
1: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
9: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
8: अनि कहाँ छ छोरा यो पसल?
9: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
8: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
9: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
8: पोखरा 2 बिन्दवासिनी बस पार्क,
9: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
8: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
9: मोबाइल नम्बर 98460-59581
8: 98165-75।
10: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
11: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
10: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
11: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
10: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
11: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
10: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
14: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
13: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू। लागि वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
14: कन्ट्याक्ट 0615553050 0615589848
13: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढिन, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचार का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्य में होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचार विदेश पठाउनु को लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार को लेबलिंग राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूल को बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नंबर 98460 66 642 98 660 41 081।
2: विश्वामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
3: हो र, होइन होला त्यस्तो त।
4: सोइता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
5: के भएन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मठ मन्दिर,
0: गुरुकुल,
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडो, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 98560325 98086 35480 साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
2: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
3: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेकसाइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334, खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियाले
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 061574225, 9560214040, 9560601127 र 9080381440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा यु एफ ओ थ्री कम्प्लेक्स को पेजमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050557 मुसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
4: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: होइन ए बुढा, बिहान बिहान कहीँ नलाकाउ।
8: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, ढोका अर्डर गर्न श्रमिक त काठका उद्योगतिर जान लागेको होइन।
7: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
9: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-541-9584-541-9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।
12: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
13: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि सञ्चय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
14: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल बागलुङ पार्क दुई पोखरा प्रोपाइटर गणेश बहादुर सुनार 0165335904 म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट द पोखरा रत्नचोक प्रोप्राइटर शिव कुवर, सम्पर्क नम्बर 98052 67 93 97 59 59 50 960 दोस्ती टू मिट द।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98116 62983 98556 52855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98560-2325 98086-35480 साथै आईएलएस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रुचाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माड़ा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्य में होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माड़ा तितौरा अचारहरू विदेश पठाउनको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार को लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूल को बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नंबर 98460-66642, 98460-41081।
4: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न? नमस्कार उप प्रमुख।
5: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्टर्नले ल्याए नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
1: कन्ट्याक्ट 0615530501589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
3: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त
4: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।

0: अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस्?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: किन आँखा मिचेकुमिचे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसि क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एउटी आमासँग गरिएको कुराकानी तपाई हामी अनि सबैकी आमा उनै स्नेह कि खानी ममतामय आमा
1: अब यस्तो बजारमा चामल पाइँदैन त ढिके धान उधार कुट्न पर्थ्यो जाँतो पिन्न पर्थ्यो यही छु म बुढी अझै
0: कार्यक्रम आमाका कुरा हरेक हप्ताको बुधबार साँझ 7 बजे सुन्न नभुल्नुहोला मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा
2: मूर्ति होइन आमाको पाउ पुज्ने गर मूर्ति होइन आमाको पाउ पुज्ने गर कति रुन्छ हुर्काउँदा मन बुझ्ने गर कति रुन्छ हुर्काउँदा मन बुझ्ने गर व्यर्थै आँसु बगाएर के माग्नु छ र व्यर्थै आँसु बगाएर के माग्नु छ र धर्म त्यहाँ छ आमाको आँसुमा रुज्ने गर धर्म त्यहाँ छ आमाको आँसुमा रुज्ने गर

0: नमस्कार। कार्यक्रम आमाका कुरा सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम आमाका कुरा आउने गर्दछ हरेक हप्ताको बुधबार साँझ 7 बजेदेखि। कार्यक्रम आमाका कुरामा हामी एउटी आमाको जीवन भोगाई र संघर्ष उहाँकै आवाजमा सुन्ने र सुनाउनेछौ। एउटी आमाले भोगेको त्यो समय र अहिलेको समय वर्षको हिसाबले त्यति धेरै फरक छैन, तर त्यति बेलाको आत्मविश्वास, त्यति बेलाको रहन सहन, परिवेश, वेशभूषा र काम गराईको प्रकृति हेर्दा अत्यन्त आत्मनिर्भरताका साथ अगाडि बढे जस्तो लाग्छ। अहिले उहाँहरूका कथा अनुभवहरू एकादेशको कथा जस्तो पनि लाग्छ र त्यही कथा अहिलेको पुस्तालाई सुनाउने उद्देश्यले कार्यक्रम आमाका कुरा शुरूआत गरिएको हो। कार्यक्रम आमाका कुरामा आज हामीले पोखरा महानगरपालिका वडा नम्बर 7 घारीपाटन प्रगति टोल निवासी आमा दिलकुमारी नेपालीसँगको कुराकानी लिएर आएका छौं। 67 वर्षीय आमा दिलकुमारी नेपालीसँगको कुराकानी अबको क्रममा सुनौ है त। आमा नमस्कार।
1: नमस्कार।
0: अनि आराम हुनुहुन्छ?
1: आरामै छु।
0: अनि हजुरको परिचय के हो नि?
1: मेरो दिलमाया नेपाली।
0: हजुर।
1: र मेरो पुरानो घर बागलुङ।
0: हजुर।
1: माइती पनि बागलुङै।
0: हजुर हजुर।
1: अनि त्यहाँपछि मेरा 4 भाइ।
0: हजुर। अहिलेको घर?
1: अहिलेको घर पोखरा, तीन गाउँले थकालीसम्म, 7 नम्बर एउटा प्रगतिनगर।
0: हजुर।
1: प्रगतिनगर। र म आएको अहिले 53 सालमा आएको।
0: ए, 53 सालमा।
1: हजुर। र मेरो उमेर 60 र 7 वर्ष भयो।
0: भयो।
1: पहिला एकदम माइत घर पनि बेसी नै दुःख थियो।
0: हजुर।
1: र मेरा 4 भाइ, एउटा दाई लाबुरे हुनुहुन्थ्यो, र एउटा भाइ सुबदार छ, माइलो भाइ चतुर भन्ने, एउटा रणसिंह भन्ने भाइ हलदार छ, एउटा भाइ यस्तै ढाग्रे, र एकदम मेरा भदा भदाई पनि धेरै नै छन्। र एउटा भदा अमेरिका छ, एउटा भदा अस्ट्रेलिया छ, एउटा भदाई नि लन्डन छन्, एउटा भदा पोर्चुगलै छ, अनि अर्को र दाईको ठूलो दाईको छोरा पनि पोर्चुगलै छ। बेसी नै। अनि मेरो देवरको छोरी, मेरा 2 भाइ, एउटा देवर, म एउटा जेठी हुँ। र म मेरो देवरको छोरा छोरी अहिले अस्ट्रेलिया नै छ। र मेरो दाईको माइलो भाइ र चतुर बहादुरको छोरी एउटा काठमाडौँ मास्टरमा छ, टिचर। र एकदम राम्रो छ माइतीमा, एकदम राम्रो छ। र हाम्रो छोरा, मेरा 2 छोरा 1 छोरी, अहिले मेरो छोरी काठमाडौँ दिएको हुँ बासिन्दालाई, र उसलाई 32 सालमा बिहारेको, 50 सालमा घर ल्याए, 51-52 सालमा बिहा गरे छोरीको काठमाडौँ भक्तपुर झौखेल, र अहिले नाति अहिले धुलखेल अस्पतालमा याचेबे भन्ने डाक्टर, अब के हो त मलाई थाहा छैन हजुरलाई, अब के हो नि बाबु डाक्टर त भने मैले भन्दाखेरि याचे भन्नु न भने थियो। र अहिले नातिनी छोरीको छोरी अहिले विराटनगर डाक्टरै पढ्न गएको छ, र सबै छोरा दुबईमा छ, कान्छो छोरा बागलुङमा मेगेनिकमा छ, मोटरसाइकलको पसल छ, र सबै राम्रो छ।
0: कति राम्रो रहेछ है?
1: राम्रो छ।
0: अनि हजुरको अहिले राम्रो छ? पहिला बाल्यकाल चाहिँ,
1: पहिला बाल्यकालमा त एकदम जन्मेको 8 वर्षबाट दुःख भएको, बाले बाका 3 बुढी हुनुहुन्थ्यो, हाम्रो बाका 45 वटा छोरछोरी भए, र हजुर अनि त एउटा 12 जना परिवार भएको, आमा बित्नु भयो, जम्मै बितेर माइली आमा ल्याउनु भयो, उहाँले पाउनु भयो, अनि मेरो आमालाई छोरी छोरी पाएर मर्दै पाउँदै मर्दै गरेर अहिले मेरो आमा ल्याएपछि सबै उता पनि बाँचे, यता पनि बाँच्यौं। र अहिले बा पनि हुनुहुन्न, मम्मी पनि हुनुहुन्न, मेरो अर्की आमा हराउनु भयो, हराउनु भयो, कति सालमा हराउनु भयो, अहिले त 180 वर्षमा 84 गर्ने भनेर पात टिप्न जान्छु भनेर घरबाट निस्कानु भएको, कता हराउनु भयो हराउनु भयो, अहिले 4-5 वर्ष भयो क्रिया गरेको, 100 वर्ष पुगेर, उमेर 100 वर्ष पुगेपछि, र एकदम हाम्रो आमा हराउनु भयो, मेरो मतिरको आमा बित्नु भयो, बा पनि बित्नु भयो, र मलाई धेरै दुःख भयो। भाइहरू सानो थिए, एकदम सानो थिए, एउटा भाइको बिहा भयो थियो, सानो भाइ सानै थियो, र धेरै दुःख कष्ट थियो। मलाई अर्का घर दिएथे, भाइ बिरामी भयो, र जति भाइ रुन्छ उति म रुन्थे, र भाइहरूलाई मैले धेरै दुःख गरेर हुर्काएँ बढाएँ, पढाए सबै कुरा गरे आज भाइहरूको सबै सानो भाइ पनि पोखरा छ एकदम उसले पनि राम्रो प्रगति गरेको छ र जग्गा लिउँदै घर बनाउँदै बेच्दै गर्छ उसको पनि राम्रो छ उसको छोरा पनि अहिले अमेरिका नै छ र दुईटा छोरा जाँदैछन् अस्ट्रेलियातिर र मेरो नन्ना दुईटी छन् एउटा भान्जा अमेरिका नै हुनुहुन्छ एउटा भान्जा जाँदै हुनुहुन्छ र मेरो कान्छी नन्ना एकदम उहाँ उदयपुरमा हुनुहुन्छ दिएको घर बाबार बिग्रियो बिग्रेर उदयपुर हुनुहुन्छ अहिले उहाँले पनि चारवटी पाँचवटा छोरछोरी पाउनुभयो छवटा आधा दर्जनै छन् उहाँको श्रीमान पनि ठेकदार हुनुहुन्छ सबै राम्रो छ राम्रो छ र पहिलाको दुःख भन्नुहुन्छ भने एकदम दुःख भयो कष्ट भयो र घर माइत हेर्न धेरै गाह्रो भयो मलाई मैले हेरेँ विश्वास परेँ र भोलि मलाई हेर्लान् छोरा पाएर हेर्लान् र भाइहरूले नि हेर्लान् भनेर मैले धेरै दुःख कष्ट गरे र अहिले म सुख हुने बेला खाना पाउने बेला रोग लाग्यो र एकदम रोग लाग्यो मेरा भदा भदैहरू बाहिर बाहिर छन् तर मैले उनीहरूलाई केही देखाएको छैन केही भनेको पनि छैन र एकदम अनि मेरो श्रीमानको जाहिर पेसा केही छैन जाहिर पेसा केही छैन पिन्सिन नै छैन त्यो सरकारले अलिअलि भत्ता दिन्छ त्यही खाइन्छ होइन छोरा विदेशमा छ दुबईमा 55,000 पठाउँछ यता कान्छो छोराको उसको इन्कम छैन छोराहरू पनि भरना गर्न गाह्रो गाह्रो छ मैले त पहिला मजाले सबैलाई हेरे भोलि मलाई हेर्लान् भनेर हेर्लान् मैले गरे पो अरूले नि गर्छन् मैले दिए पो अरूले नि दिन्छन् पैँचे घाँस हो जत्रो घाँस खायो उत्रै पाइन्छ भनेर भन्छन् भनेर पहिलाको दुःखको कुरा र बुढा पुरानोको कुरा सोध्थे धेरै जस्तो मैले कसैलाई पुक्का हान्दैन्थे कसैलाई प्याच भन्दैन्थे म भित्र बसेर रुन्थे बाहिर बसेर हाँसेर हिँड्थे र म धेरै दुःख भएर म पोखराट मलाई रोडमा पुएँ म एकदम रोडमा पुएँ बस्ने बास्न खाने घाँस भएँ चोरी भयो चोरी पनि भयो मेरो तीन चोटि दोकान गरेर चोरी भयो अर्कासम्म मेरो घर नि फाले तर गर्न त मलाई केही गर्न सकेनन् केही गरेनन् अब त्यही चोरले फालिदियो हामीलाई पार्नलाई र त्यहाँबाट तीनचोटि चोरेपछि म घरमा छोरा पनि घरमा आगो पनि लायो ढोकाको पर्जा सर्जा पनि डढ्यो अनि छोरालाई पनि डढ्यो अनि त्यहाँ पछि म त्यसो भएर म दुःखले पोखरातिर आएँ 300 पैसाले पोखरा आएर चौरामा भात पकाएर अर्काको बाहुनको कोठा भाडा पनि तिरेर बस्न नसकेर बाहुनको कोठा बसे र 21 खेप बाल्लो बोक्थे 32 बोरा किटी कुर्थे कसैसित रुन जाँदैन्थे कसैलाई दुःख पर भन्दैन्थे र मैले जति दुःख पनि खिपेर बसे भोलि दिन आउला पालो आउला भोलि अझ हुने दिन कति हो किन जाने अहिले भोलि आफै हेर्छन् देख्छन् भन्थे र धेरै माइत गए आम्बा दुःख पोखेर रुनी थिएनन् भाउजू बुहारीले सुन्दैन्थे कुरा र एकदम दुःख थियो माइतमा पनि गाह्रो थियो घर घर अनि गाह्रो थियो नन्नाहरू सानो थियो ससुरा धम्की थियो ससुरा पेर्लास हुनुहुन्थ्यो सासु धम्की हुनुहुन्थ्यो अनि एकदम काठमाडौँ पोखरा गरिन्थ्यो गरेपछि दबाई मुलो गरिएको थियो गरेकै थियो र एकदम उहाँ पनि बित्नुभयो पोखरा ल्याएर राखेर पनि र सबै कुरा र अहिलेसम्म दुःख पोख्दै पोख्दै आएपछि अब सुख पर्छ भन्ने बेला मलाई सुगर प्रेसर युरिक एसिड ग्यास्ट्रिक कोलेस्ट्रल हार्ट अट्याक बिमारले समायो मेरो हातमाथि गएनन् पछाडि गएनन् मेरो दाहिने खुट्टामा हात्ती पाई रोग निस्क्यो देउरी खुट्टामा क्यान्सर निस्क्यो म धेरै रुँदै हिँड्थेँ काठमाडौँ पनि दबाई गरेँ पोखरा दबाई गरेँ मेरो दुःख कसैलाई देखाइनँ मैले मेरो बिमार पनि कसैलाई बताइनँ त्यहाँपछि अनि सच्चैमा गएँ सच्चैमा गए हुन्छ भनेपछि म सच्चैमा गएपछि मेरो रोग बिमार सुगर प्रेसर मैले अहिले मलाई सबै खाना हुन्छ मलाई खाना हुन्न भनेको थियो डाक्टरले अहिले मैले सबै खान्छु सच्चाइमा गएपछि मलाई सबै निको भएको छ परमेश्वरले सबै लानुभएको छ मलाई विश्वास छ धन भए सबै आफ्नो रहेछ धन नभएकै रहन्छ मैले राख्न सकिनँ पापलाई कमाएँ बाउलुमा घर बनाए 12 कोठाको घरमा पोखरा घर बनाए 2 कोठाको र मैले धेरै सङ्कष्ट गरेँ र अहिले बाउलुको घरमा कान्छा छोराबुहारी बसेका छन् भाडा उनीले बुझेका छन् पोखरामा जेठा छोराबुहारी बसेका छन् बुहारीले बुझ्छिन् भाडा हामीलाई त्यही सरकारले दिएको भत्ता खाइन्छ हामीले त्यही पुऱ्याएर छोरा जेठा छोराले 55,000 पठाउँछ आमा दवाई खानुस् भन्छ कान्छो छोरो पनि ले नि यसो पठाउँछ उसको कमै नमाउनुस् आमा भाइलाई नेपालको जाहिर हुन्न गाह्रो हुन्छ पढाउन भरन गरेको छैन भाइले अझसम्म भन्छ दाजुले सम्झाउँछ र अहिले मेरो बाटाले घर खाएको छ ओदारेको छ र अब कति फाल्छ कति मसँग कोही पैसा छैन अब कति फाल्छ कति राखिदिन्छ त्यही म चिन्तित छु म होइन र पहिला पनि बेसी नै दुःख भयो र खाना त खाना पनि धौधौ थियो मलाई बिहा गर्ने बेलामा मैले घरदुवाको पैसा उठेको आमालाई दिएर आमाले बाह्र पाथी मकै बेसाएर भाइ बिना पालेको पनि हो र पढ्न पाइएन आमाले पाँचवटा नानी पाउनुभयो र पढ्नै पाइएन क पनि जान्न पाइन पढाइ नपढेमा धेरै दुःख र कष्ट छ अहिले मोबाइल हान्न जान्दिन छोराले बडै मनको मोबाइल ल्याइदिएको छ सानो नातिनीले गीत झिक्दिन्छ मैले चलाउन जान्दिन त्यसै फेरि रुन्छु र अनि राति त्यो दुःखको याद आउँछ बेसी नै दुःखको याद आउँछ अनि आँखा बडा बडा फुल्छन् अनि गाजल लाउँछु अनि गाजल लाएर हिँड्छु आँखा सुनिहाँसी अनि मैले गाउँकाले भन्छन् नक्कली बुढी भन्छन् तैपनि मैले ठिक छ भन्छु खुसी हुन्छु होइन उहाँले भनेकोमा मैले गाजल लाउँछु आँखा सुनिहाँसी होइन रोइछे भन्लान् भनेर र भित्र बसेर रुन्थे बाहिर बसेर हाँस्ने खाना लाउनलाई त केही दुःख थिएन किन रोग लाग्यो रोग लागेपछि गाह्रो भयो गाह्रो हुँदाखेरि र अहिले जति रोग लागे पनि मलाई त मेरा भदा भदैनीले मलाई एकुन्सी हालिदिए पनि मलाई पुग्छ दवाई गर्न नि पुग्छ मेरा भाइहरू टोपी खोज्ने घर छ एकदम ठुलो छ घर तर बाहिरका आँखाले हेर्छन् भित्रका आँखाले कहिले हेरेनन् र जुन बुढाबुढी हुनुहुन्छ कमाउने छ भने अलिअलि जमाउनुहोस् मैले झैँ फाङफुसे नहुनुहोस् होइन मैले झैँ कसैलाई पनि मेरै हो नभन्नुहोस् म विश्वासमा परे मलाई दिन आउला भनेको अहिले झन् मलाई दुःख कष्टको दिन आउँदैछ तर त्यही पनि परमेश्वरको महिमा गरेर हिँडेको छु ईश्वरसित र अहिलेसम्म हिँड्दैछु डुल्दैछु बोल्दैछु जति बिमार लागे पनि मसँग पैसा छैन मेरो छोराहरूले बेच्ने केही छैन र गर्न कमाइ गरेका छैनन् उनकै बुढी छोरछोरी पाल्न परेको छ हामीले जति बिमार लागे पनि हामीले खपेर हिँडिराखेका छौँ र हिँड्छु म पनि मेरो श्रीमान पनि त्यही गरेर हिँड्नुहुन्छ उति बेला काम गर्नु भएन बा आमा बुढाबुढी रोगी भाइ अब विदेशमा बाबुआमालाई हेर्नै पर्यो अन्न नमजलाई हेर्नै पर्यो म शान्ति नै छु खुसी नै छु र म डटेरै हिँडेको छु र जहाँ पनि मलाई जागृति आमासम्ममा पनि अध्यक्ष छु र जानेको गर्छु जानेको बोल्छु र जहाँ परिआए पनि पछि हट्दिन र यस्तो किस्ताहरू पनि म पनि एकदम अनपढले विश्वासले र अनुशासनले मात्रै खाएको छु मैले किस्ता र मैले लेखपढ मेरो छैन हातले सही गर्छु र तपाईँहरूले लेखिदिनुहोस् भन्छु र मलाई अहिले आनन्द हुने बेला खाएर पत्ने बेला लाएर सुहाउने बेला पाइएन अहिले खाना सबै कुरो छ खाना भएन भनेर पनि म र हजुरहरूले पनि धेरै कसैले पनि नबार्नुहोस् र बारेपछि लामा लामा सुई टप्लेट खाने सुई लाउने अनि त्यसपछि खाना बारेपछि आफू ढल्न बेर हुन्छ मैले सबै पाँच कप चिया खान्छु सुगर 370 छ र नि पाँच कप चिया खान्छु कुनै कुरामा हटेको छैन र खानालाई आधा आधा पहिला भरि खाइन्थ्यो भने अहिले आधा त्यहाँपछि एक माना आधा माना पाँच मुठी एक सौथै अनि दुई मुठी खाने गर्न पर्ने रहेछ धेरै टेन्सन पनि गर्न हुँदैछ र हजुरले पनि जो पनि हुनुहुन्छ हजुरहरूले धेरै जस्तो कसैको विश्वास पर्न हुँदैछ विश्वास परेर अहिले दुःख पाइयो राख्दैन साँच्चिएन।

0: यत्रो घर जोड्नु भएको है, पछि हुन्छ मेरैलाई हो भनेर
1: सम्मान गर्छन्, आदर गर्छन्, सम्मान गर्छन्। भोलि कसले खाने अरे, यिनी बुहारी यिनी छोराहरूले खाने हो भने मैले राखेन। अहिले दुःख पर्दै पर्दै आयो, हामीसँग धन पैसा नै छैन, जायद पेसा पनि छैन, पिन्सिन पनि छैन, र अहिले अब त्यही भत्ताले खाइराखेको छ होइन। त्यही भत्ता सरकारले दिएछ, त्यही भत्ता अनि छोराले त 55,000 पठाउँछ। पहिलाका दुःख नै धेरै थिए, र मैले त खाना त 5 रुपियाँ मानो घिउ भन्थे, म 14 साले हुँ र मैले पनि 6 रुपियाँ मानो आमाले लिएको थाहा पाथे त्यहाँ भन्दा, र घिउ लिएर खाने उपाय नै थिएन उति बेला, र गाह्रो थियो। आमा धम्की बा प्यारलस, र त्यस्तो दुःखमा हुर्केको छोरी हुँ, पढ्न पाइन, नपढेमा धेरै पीर हुँदैछ, चिन्ता हुँदैछ, पढाइ भइदिएका भए कस्तो गर्थिन्, तो कमाएको पनि साँच्ती होला नि, ए गरेर माया गर्दा बित्तिकै किन सक्थे र भोलि न यति माया गरेका छन् मलाई भन्ने, दे सबैलाई हेरे, सबैको दुःख देखे, सबैलाई बहिनी पनि दुईटी छोरी छन्, 22 वटा बराउनी गरे, र कति खर्च भयो होला, कसैका छोराको बिहा गर्न परे मैलाई खोज्न आउँथे, कहीँ झड परे मैलाई खोज्न आउँथे, सबै कुरा गरे, अघि सरेपछि धेरै आफ्नो खोल्टीको नि गयो, र जानी रहेछ भोलि देलान भन्थे, र कसैले पनि अहिले रोग लागेपछि कसैले हेर्ने रहन्छन्, र हजुरहरूले पनि र एकदम साँच्नुहोस्, पछिलाई साँच्नुहोस्, सके त मजाले खाइन्छ, र अझ पनि छोराहरूले मलाई नराम्रो त गर्नुभएको छैन वा सकेको दिएका छन्, छोराले पठाइराखेको छ र आदर सम्मान गरिराखेका छन् छोराहरूले। सबभन्दा ठूलो माया ममता हो, धन भन्ने पनि आफैले कमाइयो, कमाइएला भन्ने पनि भयो, र माया ममता भएपछि त्यसैमा खुसी हुन्छु भनेर म धेरै कोसिस गरे, र अहिले अब त्यस्तै हो, खाइस खुसानी देखिनस आँखा, र अब सक्यो धन ढुक्क भयो मन, बल सिद्धियो रोग लायो, अब अलिअलि भएको पनि खोजी गर्दा सिद्धिहालो, अहिले ट्याप्प सच्चाइमा गएपछि अहिले सबै कुरो खान पाएको छु, र धेरै रोग मेरो शरीरमा अनगिन्ती रोग छ, मैले कसैलाई भन्दिनँ, भनेको पनि छैन, छोराहरू बुहारीहरूलाई कसैलाई भनेको छैन, किन मलाई मलाई मात्रै छ पीडा, अरूलाई किन पार्ने, मेरा छोराहरूलाई भने मैले भन्थ्यो, छोराले हिजो बाउलाई सन्चो नभएर आथ्यो दबाई गर्न भनेर, हर्निया भनौ, नातिनले कति गर्नु भएन, त्यो पनि अब सच्चैमै गइयो, सन्चो भयो, र अस्ति बेसी नै ज्वरो आयो, अनि त छोराले ठ्याक्क फोन गर्ने बेला भयो, अनि मैले मलाई त सन्चै छ छोरा, बाला अलि ज्वरो आएछ भनेको, अस्ति बेलुका आइपुग्यो, आएर हिजो बिहान दबाई गर्न लथ्यो, अनि दबाई गर्नु भन्छ, र बुझ्ने मान्छेलाई इसारै काफी हुन्छ, तपाईँलाई जे भने भन्नुहोस्, तपाईँको यही बसेको बास र हामी बसेको घर बेचेर भए पनि हामीले तपाईँलाई उपचार गर्छौं भनेर भने छोराहरूले, र रिसाएर गए होइन, ठिक छ अब, र त्यसरी भन्नुभयो भनेपछि सबभन्दा चाहिने रहेछ धन, घरले पनि केही हुँदैछ, सबैभन्दा सबभन्दा ठूलो माया अनि धन भएपछि बल्ल संसार चल्ने रहेछ, र नत्र मैले सबै कुरा अनपढ भए तापनि सबै कुरा बुझेको थिए, रुँदै हिँडेथे र रुन्थे, तर म कुनै कुरामा पनि हट्दैनथे, कसैलाई नराम्रो भन्दैनथे, नराम्रो गर्दिन कसैको, र कहीँ गएर केही नराम्रो गरेन, र पनि मैले मेरो शरीरको चेक गरेको छु, शरीरको चेक पनि म 3 दिनसम्म रत्तौली खेले, रत्तौली खेल्दा पनि मेरो शरीर केही भएन, र मलाई रोग रोइन्छ, मैले मेरो शरीरको चिम्नी चेक गर्नुपर्छ आफूले पनि बेला बेलामा, हाँस्न पर्छ, बोल्न पर्छ, रुन पनि पर्छ, आँखामा पानी धेरै जमो भने आँखा देखिने रहन्छ, र त्यस्तो मलाई अनुभव भएको छ होइन धेरै, र अनि टाउको दुख्दैछ, आँसु धेरै भए पनि जस्तो लाग्छ, 3 दिनसम्म म रत्तौली खेल्न बसे, 3 दिनसम्म गाउँदा नि मलाई कहीँ दुख्ने घोत्ने कोप्ने केही भएन, मलाई आनन्द आयो, र मेरो मनको कुरा पुरै पुग्यो, आनन्द भयो, हजुरहरूले पनि गुममा परेर बस्नुहुन्न, किनभनेपछि बोल्न पर्छ, बोलेपछि सास कोहीको सास जान्छ नि, यो कोहीको सास खाल्ने त हो बोलेर भनेर भनिन्छ, अनि मलाई र अहिले रोग ला भनेर म निराश भएर बसेको छैन, निराश भएर बसेको छैन, कसैसँग आफ्नो आफन्त थिम मलाई ऋण ल्याऊ भन्न नि गएको छैन, मैले मेरो दुःख पनि देखाएको छैन, मैले जति दुःख देखाएको छु पिता परमेश्वरलाई ईश्वरलाई देखाएको छु, मलाई ईश्वरले सृष्टि गर्नुभएको, नत्र भने मैले 18 वर्षमा बिहा भएको मेरो श्रीमानसित

0: कुनै दिन एक दिन घुम्न पाइएन, घुम्न हिँडिएन, कुनै दिन बोल्न बोलिएको छ, तर आफ्नो आफ्नो निधारको फल हो, जन्मदादिनको फल हो, र धेरै दुःख कष्ट पाएर अहिले यहाँसम्म आए। अब 60 र 7 वर्ष भए र अब उपरान्त बाँचे हाम्रा छोराछोरीले आमा भन्ने त हुन्, अरू त के गर्न सकिन्छ र छोरीलाई पनि एकदम टाढा दिएको थिए मलाई। त्यस्तै त्यस्तै माइतीबाट टचार आएपछि मैले छोरी काठमाडौँ दिए, भोलि बिहान मेरो छोरीलाई माइत जान्छु भनेर पोखरा आएर एक रात बसेर मजाले त्यो होटलमा खाएर पनि माइत जाली भन्ने कुराले मैले काठमाडौँ दिएँ। अहिले छोरीले नि धेरै दुःख गर्यो, धेरै कष्ट र धेरै सङ्कष्ट गरेर अहिले सबै कुरो परिपाठ भइराखेको छ। आत्ति नहुन्न, कोही पनि आत्ति नै हुन्छ र राम्रो, सबै राम्रो छ, सबैतिर त राम्रो छ। त्यही हो एउटा मनमा शान्ति, गरी खानी हात पाउ दिएको छु, अमृत बोल्ने मुखा गरी खानी हात पाउ दिएछु, अमृत बोल्ने मुखा। मनमा शान्ति नभए कहिले हुन्छ सुख? यताको सुनको पोकाले के गरो, यता धनको पोकाले के गरो, उता अन्नको पोकाले के गरो, छोरा छोरी राजा जस्ता छन् प्याचा प्याचा भनेर नराम्रो तालमा हिँडे के गर्ने? त्यस्तै सत्य छोरा छन् भने 20 भाइ पनि थोरै हुन्छन्, अतिलो छोराले संसार एउटैले ढाक्छ। त्यस्तै यस्तो र रोग सबभन्दा रोगै ठूलो हो,
1: शत्रु
0: रोग हो, तर त्यो रोगलाई मैले अठाउन अठाएको छु अहिलेसम्मलाई, र कसैलाई केही भनेको छैन र अय उच्च गरेर नि हिँडेको छैन अझसम्म।
1: रोग लाग्यो जस्तो देखिनु है,
0: हाँसेरै हो हिँड्ने, हाँसेरै बोल्ने, बरो रुन पर्यो रातै भोरि रुने, तर बाहिर निस्केर नरुने। अब यस्तै दिदी बहिनी कुरा गर्न पर्यो भने त अब मन त धर्किहाल्छ, धर्किन्छ। धेरै दुःख पाए, अब सबैलाई गरे, अझ मलाई गर्ने बेला कसैले पनि यसलाई गर्न पर्छ, हेर्न पर्छ, यसलाई यसको मर्म बुझ्न पर्छ भन्ने कोही
1: भएनन्।
0: त्यही भएर चिन्नु नचिनाउनु, चिन्नु नचिनाउनु, त्यस्तै मैले धेरै अनुभव गरेको छु। अब नाता नातिनी यहाँ छन् र नातिनी पढ्दैछन् हुका यहाँ तल कता, त्यही पनि आम्ना नाम त, अनि एउटा दुईटा नाति छोराका छोरीका गरेर 4 छोरी 2 नाति छन्।
1: अब गीत गाउनु,
0: कस्तो गीत गाउँछ नि,
1: जस्तो गाए नि हुन्छ हजुरले, पुरानो भाकाको गीत गाएपछि रमाइलो हुन्छ है, हजुरलाई रमाउनुहुन्छ है।
0: बैसैमा रोग लायो कले पाल्छ, त्यही मलाई सोग लायो लौरी तितेको,

ก็ดาได้บาโซจิลนาหูนี้ได้จารยาได้บาโซดิลไอ้ก็ดีมา

काजाम भैरछा मन्डुलेको छ काजाम काजाम भैरछा।

0: बेसरी नाच्ने गाउने गर्नुहुन्थ्यो पहिला?
1: बेसी नै हुने, जता गए पनि असिनो चाहिँ पैसा आउँदैन त, खाइन्छ नि ए, जता गए पनि दिन्छन् क्या, डाक्छन् अनि हिँड्ने बेला भित्र जान्छन् त नि, कपडा पैसा। अहिले 12 बजे बसे पनि भोलिपल्ट बिहान 12 बजेसम्म बस्छु नि,
0: है
1: निर्धक्क बस्छु क्या, र मलाई यो शरीरको चेक पनि गर्न छ र म अहिले पनि दुई महिना भयो ग्यान्ती गरेर बसियो अनि बाबुलुङ गाइयो त्यम्मै, आज जन्ती भएर गाइयो अनि त्यहाँ जिम्ती गाइयो अनि भोलिपल्ट त्यहाँपछि फेरि बर्थडेमा गाइयो क्या बर्तुनमा, तिन दिन गाइयो, तिन दिन सम्मान घाँटी पनि बस्दैन, स्वर पनि उर्लाँदै उर्लाँदै उर्लाँदै जान्छ, कहीँ रतौली माइत बिहा परे घर घर बिहा परे माइत गर्नुहुन्थ्यो, धेरै दुःख पाएर बसे, रोडमै पुगेर 300 पैसाले पोखेर आएको नि, त्यस्तो भयो नि, त्यो दुःख कसले देखो र, मलाई मात्रै थाहा छ र ईश्वरलाई मात्रै थाहा छ नि, र त्यही भएर दुःख पर्दा कसैले हेर्ने रहन्छन् क्या, त त्यति बेला बहिनी नजान तँलाई के पिर पर हामी छौँ भनेर एउटा कुरा मात्रै भनिदिएको भए म पोखरा आउँथिन नि त, दिनभरि चाहे चाइन टोक्रा यस्तै गरेर गिटी कुर्दाखेरि यो मन्टो बेलुका यता फर्केको होइन, अब पोखरा गएपछि भनेछ गिटी कुट्न परिएछ, गिटी कुटेर बसी भन्छन्, त्यस्तो गरेर मन्टो यता फर्कँदैन त, यत्रो भर सुनिन्थ्यो, र त्यही भएर विश्वास गरेर बसेका म, त्यही बिहा वर्तनमा जाने अनि मैले गीताले भनिदिन्थे रुन्छन् अनि भोलिपल्ट फेरि जुरुका उठ्यो आफ्नो बाटो हिँडिहाल्ने, गाडी छ नि ट्याक्सी छ नि हिँडिहाल्ने, त्यस्तो अब त्यहाँ छुसा छुसा नपस्ने, जाँदा दिन पसियो पसियो नभए अह कसै कहाँ नपस्ने, रातभरि गाउने आफ्नो दुःख सबै गीतै गीतबाट भन्थे, एउटो दुई दिन तिन दिन गिताउँदा एकजनाले झिक्न पारिन क्या, त्यस्तो गरेर गिताउँछु नि, आउनु त मेसो त आउँथ्यो पनि, त्यही माझेर सबै कुरो मिल्न पर्यो होइन, अनि स्वर पनि आउन पर्यो, जान्दैन डम्फू बजाउँछु, डम्फू मजाले बजाउँछु,
0: गामा त पहिल्यैदेखि गाउने हजुरको है,
1: मलाई त बिहाउने बेला उठे थिएन नसुने भएको थिएन, सिहानीमा बिहारेको अनि सासूले यत्रो भाउ लाउने, माइतमा ढिँडो पनि खान नपाउने, म उहाँ गएपछि मजाले खाने, त्यस्तो गरेर सासु छोरा छन्जेल गहन पनि झपक्कै लगाइदिनु भयो अनि त्यसपछि घर धानकुटे माइत पठाइदिने, सास ससुराले त्यति माया गरेर भुलाए, तिमी पीर मान्न पर्दैन, तिमीलाई लाउन खानामा हामीले कुनैमा कमी कमजोरी राखेका छैनौ, दिन आउला आउला भन्दा चाहिँ छोरा पाइयो छोरी पाइयो तिनैले भुलाए,
0: अब यी दिन गएको पत्तै भएन
1: पत्तै भएन
0: है,
1: थाहा पाइन दाई मैले चुनी बितेको, हेर्नु न कस्तो गाइन्थ्यो चौरा बसेर दिलमाया गिदाई भनेर, दुई पाथी गहुँ लिएर आउँथे क्या, मैले गिदाई डाँडा बसेर गिदाई भनेर दुई पाथी डालाभरि गहुँ लिएर आउने, त्यो डालैसित लैया दिलमाया भन्थे, त्यस्तो क्या दिउँसो बना घाँस काट्न गए बेला गिदाई दिएको, कोही त त्यतिमा पिर हुन्छ नि सबैलाई होइन, त्यस्तो स्वर राम्रो थियो पहिला पनि।
0: अब अन्तिममा केही भन्नुहुन्छ?
1: अन्तिममा छोरा छन् छोरी छन् अब भदा भदै छन् अनि अब मलाई दुःख परो ल है भनेपछि त अमेरिकाले पनि पठाउला, मेरो भूमिका निभाएको छु सबैलाई, मैले भाइलाई निभाएको छु, बुहारलाई निभाएको छु, बहिनीलाई निभाएको छु, सबैलाई मेरो भूमिका अझसम्म पनि निभाउँदैछु, सकेको मैले हाले, मैले 5 लाख 6 लाख पो हाल्न सकिनँ होइन, मेरो गच्छी अनुसार त मैले हेरेकै हो, र आज मलाई केही कसो परेमा यी भदाहरूले नहेरेर सुख पाउला नि त, मैले भन्न पर्यो यो यो एफएममा बोलेको छु, उनले जसरी भए पनि यो छुने भने उनको मन खालाए, राम्रो गरून, फलोस फुलोस राम्रो होस् होइन, उनका स्वयं सचुलाई राम्रो गरून्, मैले चाहिँ दुःख कसैले नपाउन् होइन, मैले पढ्न पाइनँ, पढ्न पाए भए मैले भजाउसित लम्बर हानेर बोल्थे होला, भजीसित लम्बर हानेर बोल्न पाउँथे होला, पढिनँ पढ्न उति बेला स्कूल आमा बाबुले पढाउन सकेनन्, एउटा शिक्षा नै आथ्यो नि, के गर्ने अब मेरो तकदिर यस्तै रहेछ, र म यति मैले त्यही हो भन्ने, अब मलाई जति सुकै जे भए तापनि मेरा आफ्ना आफन्तलाई नाल नाता भाइ बुहारी भदा भदै र देउर देउरानी नन्ना अमजु भान्जा भान्जी र छोरी ज्वाइँ कसैलाई मलाई जस्तो कसैलाई नहोस्, कसैलाई नपरोस् नहोस् होइन भनेर मेरो शब्द यसैमा टुङ्गाउन, नमस्कार टुङ्गाउँछु, नमस्ते।
2: धेरै धेरै धन्यवाद यो समयको लागि। आज हामीले पोखरा महानगरपालिका वडा नम्बर 7 प्रगति टोल निवासी आमा दिलमाया नेपालीसँगको कुराकानी हामीले प्रस्तुत गर्यौं। अर्को हप्ता फेरि हामी यस्तै आमासँगको कुराकानी लिएर आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई विदा दिनुहोस्, शुभरात्री।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856020325 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टू मिट्स।
2: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9807081234, 9750707123, व्हाट्सएप नम्बर 9811701।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको ठिक 8 बजेको छ।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेर्नु सांगलो बरु बहिनीको विवाह टिकु पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154947 9857325575।
3: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराख्नु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050 9821727014।
5: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा 8 रत्नचोक, प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960।
2: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातीमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकैदैछ। डुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला, र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
1: दाई पनि कति आत्तिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी सधैँ छ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफुल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वार, मोबाइल 98562317 र 98465509079।
3: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा छ, उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला, फोन नम्बर 061-571-430, 98565-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ।

0: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ट्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ट्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेजुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9811762983 9855852855 समझनुस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइरहेको छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को

0: भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।
3: विगत को 20 वर्ष देखि हजुर सेवामा समर्पित
4: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर। अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस, देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट, आईपीटीवी, डिजिटल टीवी, कर्पोरेट इंटरनेट, इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवा को लागि वेब सर्फर, घर घर मा फाइबर इंटरनेट र टीवी सर्विस।
5: कन्ट्याक्ट 0615530500, 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807615947, 9537325575।
4: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ। श्योर गर्दिन कि क्या हो?
1: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: छोरोलाई खेलकुदको सामान छोरीलाई स्टेसनरी सामान ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ
4: ल दिदी बहिनी यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो त्यही जानुस् न तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ
3: हजुर प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू खेलकुद साथै स्टेसनरी सामानहरू फोटोकपी प्रिन्ट बाइन्डिङ रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्
2: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर प्रोप्राइटर मिनराज खड्का फोन नम्बर 061-535-651 सम्झनुहोस् है नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
6: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ

0: समाजलाई जोड्न आमा मिलन।
1: पोखरा महानगरपालिका वडा नम्बर 8 सिद्धार्थ मार्ग स्थित हाम्रो आमा मिलन केन्द्रले आफ्नै भवन निर्माण गरेर भवनबाट आफ्नो सेवा दिइरहेको छ। आमा मिलन केन्द्रले गर्दै आएको बालिका दुलै हैनन् भन्ने सन्दर्भमा विभिन्न खालको डायलगहरू, जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ।
2: सहकारी मार्फत सहकारी गर्दै आमा मिलन
1: कति पनि विचलित नभइकन हामी सहकारीको मूल्य र मान्यता अनुसार कार्यक्रम सञ्चालन गर्दै आउँदाखेरिमा संस्था संस्थागत भएको देख्दाखेरिमा चाहिँ नि सबैजना खुसी हुनुहुन्छ।
0: श्रेष्ठ नागरिक हाम्रा इतिहासका दस्तावेज हुन्, यिनीहरूको सुरक्षा र संरक्षणमा आमा मिलन।
1: श्रेष्ठ नागरिकहरूको दिवा सेवा कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौँ।
3: 65 वर्षको भयो कि भए पनि अझ 100 वर्षका ऐकाले भन्दा धेरै दुःख काटेकी मैले।
2: उद्यमशीलताको विकासमा आमा मिलन
4: सहकारीबाट लोन लिएर अहिले आफ्नो व्यवसाय म आफै बाहिर निस्केर गर्दैछु। उद्यमशील बन्न सक्ने भए मलाई चाहिँ एकदमै आमा मिलन प्रति खुसी लागेको छ।
2: आकस्मिक उपचारका लागि मृत्युबाट बचाउन एम्बुलेन्स सेवाका लागि आमा मिलन।
0: स्वास्थ्य र निरोगी बन्न योग र योगमा जीवन जोड्न आमा मिलन।
2: आमा मिलन संस्था एक कार्य क्षेत्र अनेक
0: आटे गर्न सकिन्छ, यसैको उदाहरण हो आमा मिलन।
2: हजुर, आमा मिलन केन्द्र कास्की पोखरा सधैं तपाईँको सेवामा।
5: मठ मन्दिर
6: गुरुकुल
5: चैत्य गुम्बा
6: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
5: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
6: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम। हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
6: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
6: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
6: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
7: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
7: मद्यपान र धूम्रपान सेवन नगरौ,
8: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
6: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110900, 98284420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिन्छ। दिएको छ।
2: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
9: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।